0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।
4: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-71।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
7: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
8: हेलो, के छ तेरो खबर?
9: ठिक छु यार, सन्चै छस्?
8: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
9: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
8: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
9: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
8: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार। मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
11: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560-31412, 98464-67887।
12: तन्ना, आजै फेरि हाल्नुहोस्।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
13: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
14: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
13: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
14: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
13: विस्तृत जानकारीको लागि
14: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-55-27-96 र 57-50-13।
15: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ 8 गते शुक्रबार, तदनुसार सन् 2026 मे 22 तारीक नेपाल सम्बत 1146 अधिक जेठ शुक्ल षष्ठी तिथि। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। कंग्रेसभित्र बढ़दो ध्रुवीकरणबीच गण्डकीमा वृहत एकता भेला हुने, क्रियाशील सदस्यतामा असन्तुष्टि। विपक्षीको विरोधकै बीच संसदको नियमित कार्यवाही अगाडि बढ़्यो, प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन विपक्षीको माग। होल्डिङ सेन्टरको अनुगमनपछि सांसदहरूको आक्रोश, सुकुम्बासीलाई ढल मिसिएको पानी खुवाइएको दावी। एमालेमा जिम्मेवारी बाँडफाँडको खाका तयार, शुक्रबारको सचिवालयमा निर्णय गरिने। कास्कीमा नदीजन्य पदार्थ उत्खननमा कड़ाई, मापदण्ड विपरीत कार्य रोक्न निर्देशन। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेश। सरकारी निकायको खर्चमा वित्तीय अनुशासन कमजोर हुँदा बेरोजगारी वृद्धि। भारतमा कक्रोच जनता पार्टी भाइरल बन्दै, इन्स्टाग्राममा भाजपालाई उछिनियो, आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाब दिने। इरानको चेतावनी र साफ च्याम्पियनशीप खेल्न भारत जाने नेपाली महिला टोलीको विदाई। पोखरामा 70 वर्षमाथिका ज्येष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदैछ।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा एघारमा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

अब समाचार विस्तारमा प्रतिपक्षी दलहरूको अवरोध बीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित भई सांसदका प्रश्नमा जवाब दिनुपर्ने माग गरेर प्रतिपक्षी दलहरूले बिहिबार पनि सभामा अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले रोस्ट्रम अघि नाराबाजी गरिरहेका बेला सभामुख डोल प्रसाद अर्यालले सभाको कार्यवाही अगाडि बढ़ाउनु भएको थियो। अवरोधका बीच तीनवटा विधेयक संशोधन दर्ता प्रक्रियाका लागि पनि स्वीकृत भएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको सभामा अवरोधबीच कार्यसूची अगाडि बढ़ाइएको यो पहिलो पटक हो। प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए। नाराबाजी बीच सदन कार्यसूचीमा प्रवेश गराइएको हो। पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग समेत परामर्श गर्नुभएको थियो। परामर्शपछिको दोस्रो बैठकमा अर्यालले अवरोधबीच कार्यसूची अगाडि बढ़ाउनु भएको हो। अवरोधबीच अर्थमन्त्री डाक्टर श्रोणी वाग्लेले विधेयकको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। सभाबाटै फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहिबारका लागि तय भएको थियो। विधेयकमा दर्ता भएका छवटा संशोधन मध्ये सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदद्वय लीमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो। छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएकाले आफ्नो संशोधन फिर्ता लिएको जानकारी गराउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरू गणेश बहादुर विश्वकर्मा, पुष्पराज कणेल र युवराज दुलालले भने छलफलमा भाग लिनुभएन। बैठकमा अवरोध भइरहेकाले राप्रपा सांसद खुशबु ओलीलाई सभामुख अर्यालले छलफलका लागि समय दिए पनि उहाँले भाग लिनुभएन। वैकल्पिक विकास वित्त परिचालनको दफावार र प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयकको सैद्धान्तिक छलफलमा समेत कुनै पनि सांसद सहभागी भएनन्। अवरोधबीच बैठक कार्यसूचीमा प्रवेश गराई कानून तर्जुमाको विगतको नजिर संसदको प्रारम्भमै दोहोरिएको छ। संसदमा यसअघि पनि विभिन्न समयमा अवरोधबीच विधेयक पारित भएका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक 2075 तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको अवरोध र रोस्ट्रम घेराउबीच प्रतिनिधि सभाले बहुमतले पारित गरेको थियो। प्रतिनिधि सभा नियमावलीको नियम 56 को प्रश्नोत्तर व्यवस्था कार्यान्वयन माग गरेर प्रतिपक्षी दलहरूले सभा अवरोध गरेका हुन्। बिहिबारको बैठकमा आकस्मिक शून्य र विशेष समय सकिएपछि व्यवस्थापन कार्यमा प्रवेश गर्नु अघि प्रतिपक्षी दलहरूले उठेर विरोध जनाएका थिए। नियमावलीले प्रत्येक महिनाको पहिलो साताभित्र प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरेको छ। सो व्यवस्था कार्यान्वयनको माग प्रतिपक्षी दलहरूले गरिरहेका छन्। प्रधानमन्त्री एवं रक्षा, गृह, विज्ञान, प्रविधि तथा नव प्रवर्धन मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विधेयकमाथि विचार गरियोस् प्रस्ताव पेश गर्नु अघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको खोजी गरेका हुन्। विरोधबारे जानकारी दिँदै एमाले संसदीय दलका प्रमुख सचेतक एन बहादुर महरले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको समय माग गरे पनि प्रधानमन्त्रीले व्यवस्था गरेको बताउनुभयो। यस्तै श्रम संस्कृति पार्टीका आरएन राईले पनि प्रधानमन्त्रीले आफ्नो अधिकार क्षेत्रको विषयमा सदनप्रति जवाफदेही नभएको भन्दै रूलिङको माग गरेका थिए। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नभएकोमा आपत्ति जनाएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रतिपक्षका लागि मात्र नभएको बताउँदै नियमावली कार्यान्वयन नहुनु सदनको अवहेलना भएको जिकिर गरेका छनृ।

मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई मन्त्री नियुक्त गरेका छन्। जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समीरलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण हिजै भएको छ। मध्य सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छनृ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा एमाले पूर्व भीआईपीहरूको राज्य कोषबाट गरेको उपचार खर्च फिर्ता गरेको छ। नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार 1 जेठ 2083 एमाले 3 पूर्व पदाधिकारीहरूको उपचार खर्च बापत राज्य कोषबाट भुक्तान भएको रकम फिर्ता गरेको हो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव, पूर्व प्रधानमन्त्री द्वयक केपी शर्मा ओली र झलनाथ खनालको उपचार बापतको झण्डै 4 करोड़ रूपियाँ नेपाल राष्ट्र बैंकमा गएर डिपोजिट भएको हो। प्रचलित कानून विपरीत भीआईपीहरूले विदेशमा गरेको उपचार खर्च राज्य कोषबाट बिहोरिएको भनी परेको उजुरीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो। गैरकानूनी रूपमा उपचार खर्च भुक्तान गरिएको विषयमा तत्काल अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्न हाम्रा प्रमुख लगायतका पदाधिकारीहरूमाथि निकै ठूलो दबाव थियो। अख्तियारका एक उच्च पदस्थ कर्मचारीहरूले भने अप्ठ्यारो नपर्ने गरी समाधानको उपाय निकाल्दै खर्च भएको रकम राज्य कोषमा दाखिला गर्ने उपाय निकालिएको देखिन्छ। एमाले पूर्व राष्ट्रपति डाक्टर यादवको नाममा 65,25,000, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा 2,39,35,714 रूपियाँ र झलनाथ खनालको नाममा खर्च भएको 81,39,155 रूपियाँ भुक्तान भएको थियो। तीमध्ये सबै जसो रकम एमाले पार्टीको खाताबाट नै निकासा भएको स्रोतले बतायो। एकमुष्ट रूपमा सबै रकम 3,85,69,869 रूपियाँ हुन्छ। एमाले सम्बद्ध स्रोतका अनुसार पार्टीले नै खर्च बिहोर्ने भनी गोप्य निर्णय भएपछि कति तहको कारोबारबाट राष्ट्र बैंकमा भुक्तानी भएको भन्ने खुलेको छैन। त्यसमा पूर्व राष्ट्रपति डाक्टर यादवको केही रकम भुक्तान हुन बाँकी रहेको छ। उपचार खर्च बापतको रकम फिर्ता भएपछि एमाले केन्द्रीय कार्यालयका केही नेताहरूले परराष्ट्र मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कोष तथा लेखा नियन्त्रण कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रकम डिपोजिट गरिएको प्रमाण पेश गरेका छन्। अख्तियार सम्बद्ध स्रोतका अनुसार सम्भवतः छिट्टै मुद्दा नचलाउने निर्णय हुन सक्छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले रकम फिर्ताको विषयमा आफूलाई थाहा नभएको बताएका छनृ।

मध्यप्रदेश सरकारको सत्ता समीकरणमा आएको फेरबदलसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल र डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टी बीच पार्टी एकताको क्रियाकार्य शुरू भएको छ। मध्यप्रदेश सरकारबाट बाहिरिएपछि दुवै दलका शीर्ष नेताहरू एकताका लागि सघन छलफलमा जुटेका हुन्। केही दिनदेखि अनौपचारिक सम्वादमा रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत बीच बिहिबार दिनभर सकारात्मक छलफल भएको स्रोतले जनाएको छ। जसपा नेपालका एक नेताका अनुसार दुई नेताबीच पार्टी एकीकरणका विभिन्न सैद्धान्तिक र सांगठनिक मुद्दामा कुराकानी भएको छ। राजनीतिक रूपमा उपेन्द्र यादव र सीके राउत अहिलेसम्म एक अर्काका कट्टर प्रतिद्वन्दीका रूपमा चिनिँदै आएका थिए। 2079 प्रतिनिधि सभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईबाट डाक्टर राउतले यादवलाई भारी मतान्तरले पराजित गरेका थिए। त्यसै 12 उपनिर्वाचनमा पनि यादवलाई रोक्न जनमत पार्टीले ठूलो शक्ति परिचालन गरेको थियो। मधेसको राजनीतिमा शक्ति संघर्षको केन्द्रमा रहेका यी दुई नेताको सम्भावित एकतालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। यसअघि पनि मधेस केन्द्रित दलहरूबीच एकता गर्ने भन्दै संघीय लोकतान्त्रिक मोर्चाले निर्णय गरेको थियो, तर नेतृत्वको बाँडफाँड र पदको मोहका कारण उक्त प्रयास निष्कर्षमा पुग्न सकेको थिएन।

बढ़्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहिबार सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय इलेक्ट्रिक सार्वजनिक सवारी साधन समेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाई उत्पन्न भएको उल्लेख छ। इन्धनको बढ़दो मूल्य र सवारीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णयमा पुगेको विभागले जनाएको छ। विभागले यो निर्णय सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 24 उपदफा 3 टेकेर गरेको जनाएको छ। उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मुनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था रहेको छ।

नेपाली कंग्रेसभित्र नेतृत्व क्रियाशील सदस्यता र आगामी महाधिवेशनको तयारीलाई लिएर आन्तरिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। यसै बेला गण्डकी प्रदेशमा सत्तारूढ तर समूहले नेपाली कंग्रेस बृहत्तर एकता र भावी कार्यदिशा नामक प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ। भेलाबारे जानकारी दिन बिहिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरिएको हो। जेठ 9 गते पोखराको नेरोडस्थित देव सागर होटलमा भेला डाकिएको छ। विशेष महाधिवेशन मार्फत गगन थापा सभापति बनेपछि पार्टीभित्र पूर्व सभापति शेरबहादुर देउवा निकट समूहले समानान्तर राजनीतिक गतिविधि बढ़ाउँदै छन्। उक्त समूहले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोल्ने, समानान्तर संरचना निर्माण गर्ने तथा संगठनात्मक प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको आरोप कंग्रेसभित्रै लाग्दै आएको छ। पत्रकार सम्मेलनमा कंग्रेस गण्डकी प्रदेश उपसभापति मेघलाल श्रेष्ठले पार्टीभित्र विचार र बहसको संस्कृति जोगाउन भेला आयोजना गरिएको दावी गरेका छन्। उनले यो कुनै पार्टी फुटाउने अभियान नभई आगामी महाधिवेशन केन्द्रित वैचारिक छलफल भएको बताएका छन्। उनका अनुसार कंग्रेसभित्र लामो समयदेखि नीति, कार्यक्रम र रणनीतिबारे व्यापक बहस हुन नसकेको अवस्था छ। पार्टीभित्र विचारलाई जीवित राख्न र तलसम्म बहस पुर्याउन आवश्यक भएकाले भेला आयोजना गरिएको हो उनले भनेका छन्। अर्को नेता पुष्प अधिकारीले पनि कंग्रेसभित्र विचारको प्रतिस्पर्धा र वैचारिक बहसको पुरानो परम्परा रहेको उल्लेख गर्दै अहिलेको भेला त्यसैको निरन्तरता भएको बताएका छन्। उनले नेपालको संविधान निर्माण प्रक्रियामा कंग्रेसको भूमिका स्मरण गर्दै तत्कालीन सभापति सुशील कोइराला र नेता कृष्ण प्रसाद सिटौलाले दलहरूबीच सहमति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको दावी गरेका छन्। संविधान कुनै एक दलको दस्तावेज नभई सहमतिमा बनेको राजनीतिक दस्तावेज भएको उनको भनाई रहेको थियो। भेलामा पूर्व केन्द्रीय सदस्य, प्रदेश समिति, जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर सभापति तथा महासमिति सदस्यहरूलाई आह्वान गरिएको छ। यद्यपि भेलामा उपस्थिति स्वतस्फूर्त उपस्थित हुने भनिएको छ। कार्यक्रम खुला सभा नभई बन्द सत्रका रूपमा सञ्चालन हुने र त्यहाँबाट पार्टी तथा मुलुकको वर्तमान अवस्थाबारे निष्कर्ष निकालिने उनले बताएका छन्। पत्रकार सम्मेलनमा नेताहरूले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका छन्। नेता अधिकारीले 15 महाधिवेशनका लागि एकपटक नवीकरण गरिसकेका सदस्यलाई पुनः नवीकरण गराउन खोजिएको भन्दै प्रश्न उठाएका छन्। उनले प्रविधि मार्फत सदस्यता अध्यावधिक गर्ने अभियान अझै व्यवस्थित नभएको र नेतृत्वबीच सहमति अभावका कारण विवाद बढ़ेको टिप्पणी गरेका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एन्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
5: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98-63-32-836, 98-560-22-09।
6: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
9: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
7: आधुनिक भौतिक पूर्वाधार,
9: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
7: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
9: विस्तृत जानकारीका लागि
10: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877, 98-560-20-059।
11: अब पढाई हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
12: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
11: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
13: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
12: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखरा 12 माटेपानी, फोन 061-75-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
14: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
15: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
16: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
15: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
16: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
15: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
16: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
15: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
16: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
15: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
16: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
15: भर्ना खुल्यो।
17: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराको साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
15: हाम्रा विशेषताहरू,
9: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
15: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
9: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
15: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
9: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98460-42-010।
18: आवश्यकता, पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पोस्ट्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-0067-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।
19: It's New Galaxy Time.
17: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
15: संस्थाका विशेषताहरू,
17: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
15: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
17: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका
20: आधुनिक ल्याबहरू
21: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 साल सम्मको च्याम्पियनसिप विजेता
20: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
21: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
20: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994
22: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्
20: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
22: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
20: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
22: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
20: एकदमै राम्रो सिटिभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
22: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त अझै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
20: टिपी राख त 98410-68091 वा 98560-80460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार

अन्नपूर्ण हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाब दिने बताएका छन्। बिहिबार संसद भवन सिंह दरबारमा संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताएका हुन्। प्रधानमन्त्री संसदमा नआउँदा तपाईंलाई दबाव बढ़ेको हो भन्ने संचारकर्मीको प्रश्नमा लामिछानेले आफूलाई कुनै दबाव नभएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह

नेकपा एमालेले भातभटेनीका मालिक तथा व्यवसायी मीनबहादुर गुरूङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ। जग्गा दानसहित भवन दिने गुरूङको प्रस्तावलाई नेकपा एमाले धन्यवाद सहित फिर्ता गर्ने भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा गुरूङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्कुमै कार्यालय बनाउने उल्लेख छ। कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरूङ दम्पतीलाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदन नगर बल्खुमै निर्माण गर्ने निर्णय गर्ने एमालेको प्रस्ताव रहेको छ।

कास्कीमा असार एक गतेदेखि तीन महीनासम्म नदी तथा खानी जन्य सामग्रीको उत्खनन बिक्री र व्यवस्थापनमा रोक लगाइने भएको छ। ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 को दफा 9 बमोजिम गठन भएको जिल्ला नदी जन्य तथा खानी जन्य पदार्थ जिल्ला अनुगमन समितिको बुधबार बसेको बैठकले असार साउन र भदौ महिनामा उत्खनन गर्न नपाइने व्यवस्था अनुसार उक्त निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कड़ाईका साथ कार्यान्वयन गर्न प्रदेश स्थानीय तह र नेपाल सरकार अन्तर्गतका सरकारवाला निकायहरूलाई निर्देशन दिएको छ।

गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन हुँदै बग्ने नारायणी नदी उत्खनन कार्य व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले पालिका र सम्बन्धित ठेकेदारलाई निर्देशन दिएको छ। समितिले बिहिबार गरेको उत्खनन स्थलको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रूपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो। जिल्ला अनुगमन समिति संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले ठेकेदार पक्षबाट नारायणीमा नदीजन्य पदार्थ मनपरी रूपमा उत्खनन भएको पाइएको बताएका छन्। नदीमा अनुमति भन्दा गहिरो खाल्डो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिएको भन्दा अन्यत्र स्थानमा पनि उत्खनन भएको पाइएको उनको भनाइ छ। नदीजन्य पदार्थ उत्खनन गर्दा नियम विपरीत हुन नहुने भन्दै पर्यावरण जोगाउँदै आमदानीको बाटो समाउनु पर्ने उनको सुझाव रहेको छ।

महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिलीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक श्याम प्रसाद भण्डारीले बिहिबार आर्थिक वर्ष 2081-82 को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताउनुभयो। उहाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेकोमा जोड दिँदै बेरुजु बढ़नु सुशासनको लागि चुनौती रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रिय सभाका सांसदहरूले सरकारले काठमाण्डुको सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकहरूलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन्। बिहिबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई न्यूनतम व्यवस्था समेत नगरी राखिएको आरोप लगाएका हुन्। दुवै समितिले नागार्जुनको इचंगुमा रहेको होल्डिङ सेन्टरको

आगमन गरेको थियो। अनुगमनका क्रममा विस्थापित परिवारको अवस्था दयनीय देखिएको सांसदहरूको भनाइ छ। बैठकमा सांसदहरूले सुकुम्बासी बस्ती हटाउने सरकारको अभियानप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनीहरूले वैकल्पिक पुनस्थापना बिना डोजर चलाइएको र सर्वोच्च अदालतको आदेश विपरीत अझै पनि सुकुम्बासी बस्ती भत्काउने काम भइरहेको भन्दै यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्। बैठकमा नेपाली कंग्रेसका सांसद किरण बाबु श्रेष्ठले भूमिहीन सुकुम्बासीले संविधान र मानवाधिकार अनुसार बाँच्न पाउने अधिकार नपाएको बताएका छन्। स्थायी समाधान बिना बस्ती हटाउनु अनुचित भएको भन्दै उनले होल्डिङ सेन्टरको अवस्था दर्दनाक रहेको र सरकारले उपलब्ध गराउने राहत पनि अपर्याप्त रहेको टिप्पणी गरेका छन्। भूमिहीन सुकुम्बासीहरूले मानव भएर मानवाधिकार संविधानको अधिकार प्राप्त गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण छ। यसमा विधिको शासन भए कि भएन स्थायी समाधानको उपाय नगरी भूमिहीन सुकुम्बासीहरूलाई उठाउन उपयुक्त थियो कि थिएन त्यसको बारेमा गम्भीर छलफल हुनुपर्छ। वैकल्पिक व्यवस्था गरेर मात्रै भत्काउनुपर्छ श्रेष्ठले भनेका छन्। सर्वोच्च अदालतले यसलाई रोक लगाइसकेको छ तर पनि कतिपय ठाउँमा अझै पनि घर टहरा भत्काउने काम भइरहेको छ। नागरिकको बाँच्न पाउने अधिकार छ। होल्डिङ सेन्टरमा अत्यन्त दर्दनाक तस्विर देखिन्छ। सरकारले दिने भनेको राहत पर्याप्त छ कि छैन, सरकारले दिने सानो रकमले उनीहरूको समस्या समाधान हुन्छ? कंग्रेसकै सांसद ललित जंगसाईले व्यवस्थित बसोबासको विकल्प नदिए नागरिकलाई विस्थापित गर्नु मानवाधिकार विपरीत भएको बताएका छन्। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक अघि विभागीय प्रमुख प्रदेश इन्चार्ज तथा विभिन्न फाँटहरूको जिम्मेवारी बाँडफाँडको प्रस्तावित सूची तयार गरेको छ भने नेताहरूको वरियता क्रम पनि छुट्याएको छ। सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नामावली प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल गरी अन्तिम निर्णय गरिने जनाइएको छ। पदाधिकारीहरूको वरियता क्रम र जिम्मेवारी धेरैको चासोमा परेको थियो। पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनपछि पदाधिकारी तथा सदस्यहरूको वरियता निर्धारण गरिएको थिएन। प्रस्तावित पदाधिकारीहरूको वरियता क्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा रहेका छन्। त्यसपछि उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त रहेका छन्। त्यसपछि महासचिव शंकर पोखरेल रहेका छन्। उपमहासचिवमा पहिलो लेखराज भट्ट, दोस्रो रघुवीर महासेठ र तेस्रोमा योगेश भट्टराई रहेका छन्। सचिवको पहिलो वरियतामा छविलाल विश्वकर्मा परेका छन्। उनी यसअघि पनि सचिव नै रहेका थिए। त्यसपछि पद्मा आर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत रहेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले नयाँ पदाधिकारी चयन गरेको छ। संसदीय दलका नेता खगराज अधिकारीले बिहिबार विधान अनुसार उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन्। एमाले दलको उपनेतामा लीलबहादुर थापालाई जिम्मेवारी दिएको छ। यसैगरी प्रमुख सचेतकमा देवका पहाड़ी र सचेतकमा भक्तबहादुर कुंवर नियुक्त भएका छन्। यसअघि सचेतक रहेकी पहाड़ीलाई एमाले प्रमुख सचेतकको जिम्मेवारी सुम्पेको हो। तत्कालीन प्रमुख सचेतक गोविन्द बहादुर नेपाली मन्त्री बनेपछि सो पद खाली रहेको थियो। संसदीय दलको विधानले दिएको अधिकार प्रयोग गरी नयाँ जिम्मेवारी बाँडफाँड गरिएको हो नेता अधिकारीले भनेका छन्। रिक्त पदमा नयाँ नियुक्ति गरी संसदीय दललाई पूर्णता दिएको अधिकारीले बताएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: 1 point Sangha, Sadai rewarded.
1: Ramudai, परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप्रोमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9556019218 9028557710
3: भर्ना खुल्यो
4: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ
3: विस्तृत जानकारीको लागि
4: 061-5736-3161-4157-144 98-460-1796
3: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार
5: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
6: सर्टिफिकेट इन डेन्टल साइन्स
7: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
6: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
7: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
6: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
7: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
8: फारम वितरण धमाधम भइरहेको छ फारम वितरणको अंतिम मिति यही जेठ 13 बुधबारसम्म सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला
5: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
7: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364-580-725
9: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
8: डाक्टर आउने मिति यही जेठ 9 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98-434-032-29 98-028-59-321-081-8171
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
11: डिजिटल ठगीबाट बचौं।
12: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
11: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
12: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
13: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
14: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार हुने समस्याहरू
14: हृदयघात,
13: हाई ब्लड प्रेसर,
14: हार्ट फेल,
13: छातीको दुखाई तथा थकान,
14: मुटुको भल्भमा समस्या,
13: मुटुको बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडिटिजी,
13: मुटुको धड्कनमा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
13: पेसमेकर राखेको वा राख्नु पर्ने,
14: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
13: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
13: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
15: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
16: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
15: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
16: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
15: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
16: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
17: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
18: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
21: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
12: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
21: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
20: उपचार हुने रोगहरू
21: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलु बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिसेवा, फोन 061-586-536, मोबाइल 98560-36536, 98560-00536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: जेसुकै भन,
0: म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
16: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
22: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौं।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एस आईपी योजना शुरू गर्नुहोस्।
25: खतरा समाचार आइसक्यो, बाफ्रे, अब चाहिँ के हुने हो?
26: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
25: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
26: तिमीलाई थाहा थिएन?
25: थाहा थिएन।
26: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
25: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
26: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
27: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
28: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
29: नेपाल सरकार, विज्ञापन बोर्ड।

सिब्लिगान केवल एउटा वनस्पति मात्र नभई स्वास्थ्य वातावरण संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएको बहुउपयोगी प्राकृतिक सम्पत्ति भएको बताइएको छ। पछिल्लो समय कृषिमा देखिएको बाँदर आतंक, उत्पादन लागत वृद्धि तथा परम्परागत खेतीप्रति घट्दो आकर्षणका बीच सिब्लिगान खेतीलाई वैकल्पिक तथा दीर्घकालीन समाधानको रूपमा अगाडि सार्न थालिएको छ। पर्यटकीय राजधानी पोखरालाई सिब्लिगान खेतीको पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा 32 तल्लो गगनगौड़ास्थित ओम कृषि फर्ममा संचालित सिब्लिगान नर्सरी अहिले कृषक अनुसन्धानकर्ता तथा कृषि विज्ञहरूको आकर्षणको केन्द्र बनेको छ।

कास्कीको मादी गाउँपालिकाको वडा नम्बर एकले सञ्चालन गर्दै आएको घुम्ती सेवा लगायतका कार्यक्रमहरू पहुँच योग्यसँगै प्रभावकारी बन्दै गएका छन्। नागरिकले पाउने सेवालाई सकेसम्म सहज र प्रभावकारी होस् भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको मादी एकका वडा अध्यक्ष देवीजाङ गुरूङले जानकारी दिएका छन्। भौगोलिक विकटता समेतलाई दृष्टिगत गर्दै वडाका स्थानीयलाई सेवाको सहज पहुँच उपलब्ध गराउन सञ्चालन गरिएको घुम्ती सेवाले स्थानीयवासीहरू लाभान्वित बनिरहेका छन्। वडाले प्रत्येक दुई महिनामा पोखरा र खिलाङमा घुम्ती सेवा सञ्चालन गर्दै नागरिकलाई सहज रूपमा सेवा प्रदान गरिरहेको बताएका छनृ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले जनप्रतिनिधिको दोस्रो कार्यकालको चौथो वर्ष पूरा भएको अवसरमा विशेष समारोह आयोजना गरी सात महत्वपूर्ण योजनाको एकसाथ उद्घाटन गरेको छ। गाउँपालिकाले यो अवधिमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, सुरक्षा तथा सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। सात महत्वपूर्ण योजनाको एकसाथ उद्घाटनले गाउँपालिकाको विकास दृष्टि, दूरदर्शिता र कार्यक्षमताको स्पष्ट सन्देश दिएको छ। गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले पालिकाले चार वर्षमा पूर्वाधार, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधि र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी र जनमुखी शासन प्रणाली मार्फत समृद्ध अन्नपूर्ण निर्माण अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छनृ।

0: शैक्षिक सत्र 2083 को शुरूआतसँगै सामाजिक संस्था चुलेर नेपालले बाल बालिका लक्षित गर्दै शैक्षिक सामग्री विद्यालय पोशाक तथा जुत्ता वितरण गरेको छ। आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका दलित समुदाय जनजाति विपन्न तथा जोखिममा रहेका बाल बालिकालाई आवश्यक शैक्षिक सामग्री तथा विद्यालय पोशाक उपलब्ध गराई उनीहरूको शिक्षामा सहज पहुँच सुनिश्चित गर्नु, नियमित विद्यालय उपस्थितिमा प्रोत्साहन गर्नु, विद्यालय छोड्ने दर न्यूनीकरण गर्नु तथा गुणस्तरीय शिक्षा मार्फत बाल बालिकाको समग्र शैक्षिक विकास र आत्मविश्वास अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01605901062,

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ थाहा छ। सल्लाहकार तेरे के हो चेर?
3: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: फिस्टल आइबियर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
6: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
7: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
6: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
7: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
8: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
6: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
7: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
6: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियत पनि व्यवस्था छ।
0: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा। फोन 061-454-6999, 452-715।

0: भारतमा कक्रोल जनता पार्टी सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवाहरूलाई आकर्षित गरिरहेको छ। सीजेपीले आफ्नो पार्टीमा 1,00,000 जना भन्दा धेरै सदस्य बनिसकेको दावी गरेको छ। सीजेपीलाई सामाजिक सञ्जालमा पछ्याउने लहर चलेको छ। स्थापना भएको 5 दिनमै कक्रोल जनता पार्टी सीजेपीले विश्वकै ठूलो भनिएको भारतीय जनता पार्टी भाजपालाई इन्स्टाग्राममा फलोअर्सको संख्यामा उछिनेको छ। सत्तारूढ़ भाजपाको 87,00,000 फलोअर्स रहेको सीजेपीले यो समाचार तयार पार्दासम्म 1,31,00,000 भन्दा धेरै फलोअर्स बनाइसकेको छ। यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपके हुन्। भारतीय प्रधान न्यायाधीश सूर्यकान्तको अभिव्यक्तिपछि कक्रोच जनता पार्टी सीजेपीको चर्चा भइरहेको हो। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अकर मेनियाले इजरायली जालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाका साथ चेतावनी दिएका छन्। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताएका थिए। अब खेल समाचार। सात महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई भएको छ। सीए दरबारमा हिजो एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल अखिल नेपाल फुटबल संघ एनफाका पदाधिकारीले टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाड़ीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्। खेलाड़ीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गरेका छन्। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गरेका छन्। स्वस्थ शरीर सक्रिय जीवन र भाइचारा हाम्रो अभियान भन्ने मूल नाराका साथ पोखरामा 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि विशेष मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ। पोखरा महानगरपालिका वडा नम्बर 5 कार्यालयको प्रबन्धन तथा ज्येष्ठ नागरिक मैत्री पूर्ण फुटबल खेल समिति पोखरा 5 को आयोजनामा आगामी जेठ 9 गते शनिबार बिहान 7 बजेदेखि 12 माविको खेल मैदान प्रतियोगिता हुन लागेको हो। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। कंग्रेसभित्र बढ़दो ध्रुवीकरण बीच गण्डकीमा वृहत्तर एकता भेला हुने क्रियाशील सदस्यतामा असन्तुष्टि। विपक्षीको विरोधकै बीच संसदको नियमित कार्यवाही अगाडि बढ़्यो। प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन विपक्षीको माग। होलिङ सेन्टरको अनुगमनपछि सांसदहरूको आक्रोश। सुकुम्बासीलाई ढल मिसिएको पानी खुवाइएको दावी। एमालेमा जिम्मेवारी बाँडफाँडको खाका तयार। शुक्रबारको सचिवालयमा निर्णय गरिने। कास्कीमा नदीजन्य पदार्थ उत्खननमा कड़ाई। मापदण्ड विपरीत कार्य रोक्न निर्देशन। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन। गण्डकी प्रदेश प्रमुख समक्ष पेश। सरकारी निकायको खर्चमा वित्तीय अनुशासन कमजोर हुँदा बेरोजगारी वृद्धि। भारतमा कक्रोच जनता पार्टी भाइरल बन्दै इन्स्टाग्राममा भाजपालाई उछिन्यो। आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाब दिने इरानको चेतावनी र साफ च्याम्पियनशीप खेल्न भारत जाने नेपाली महिला टोलीको विदाई। पोखरामा 70 वर्ष माथिका ज्येष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था विशेष फ्युचर लिडर्स म्यानेजर्स होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप ए फ्युचर भर्ना फारम वितरण भइरहेको छ अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर फोन 061-577-718 98463-32836 98562-2909
1: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
2: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
1: भर्ना खुल्यो
3: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो
1: हाम्रा विशेषताहरू
2: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
4: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
1: ओहो, एसी त पास गरियो, अब अगाडि

0: नि हो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन, सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: डिजिटल ठगीबाट बचौं।
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
8: वित्तीय सचेतनाको लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
9: 93.4 समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक।
10: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथीहरू मेनसँगै। आजको बैठकमा हामी विभिन्न विषय वस्तुमा कुराकानी गर्ने गर्छौं। अहिलेको हट इस्यू बनिरहेको, सर्वत्र चर्चा भइरहेको र विरोधकर्ताहरूबाट पनि विरोध भइरहेको यो डोजरको कुरो वा सुकुम्बासी बस्ती हटाउने कुरो, अव्यवस्थित बस्तीहरू हटाउने कुरो, यसैसँग आज हामी सम्बन्धित रहन्छौं। विभिन्न ठाउँमा घटहराहरू हटाइरहेको यो अवस्था छ भने भूमि अधिकारसँग सम्बन्धित रहेका भूमिहीन अव्यवस्थित बसोबासीहरूले पनि आफ्ना आवाजहरू उठाइरहेका छन्। पोखरा महानगरपालिकाले दिएको 35 दिने अल्टिमेटम भोलि सकिँदैछ, यसैको सन्दर्भमा के भइरहेको छ म कुराकानी गर्छु। राष्ट्रिय भूमि अधिकार मञ्च तथा संघर्ष समितिका सल्लाहकार रामबहादुर लामिछाने र भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूका संघर्ष समिति कास्कीका प्रेमबहादुर गुरूङज्यू अहिले स्टुडियोमा हुनुहुन्छ, उहाँहरूसँग केही कुराकानी गरौँ के भइरहेको छ। नमस्कार, दुवैजना स्वागत छ।
11: नमस्कार।
10: अनि अब बस्तीहरू जुन ठाउँमा बसोबास भइरहेका थिए, जुन सरकारले भनिरहेको थियो, त्यहाँ अब हटाउने क्रम चलि नै रहेको छ। यो एकातिर छ भने एकातिर हामी मर्कामा पर्यौं भन्ने खालको कुराहरू पनि आइरहेका छन् र देशका विभिन्न शहरमा जुलुसहरू नाराहरू भइरहेका र घेराउका कामहरू पनि भइरहेको यो अवस्थामा कास्कीमा चाहिँ के भइरहेछ सल्लाहकारजी?
11: अब कास्कीमा अब हामीले ज्ञापन
10: अल्टिमेटम सकिँदैछ,
11: होइन हामीले अल्टिमेटम सिद्धिए पनि हामीले ठाउँ ठाउँमा जानुपर्ने ठाउँमा अब जिल्ला प्रशासनसँग अनुरोध, होइन महानगरसँग अनुरोध, जुन यो बर्खा मास छ बर्खा

0: अवस्थामा त्यसरी चिलबिल बनाउने काम नगरौ, क्या त्यहाँ वृद्ध बा आमाहरू हुनुहुन्छ होइन, अब तपाईँको बालकहरू छन्, सुत्केरी महिलाहरू हुन्छन्, यो अवस्थामा त्यो गतिविधिहरू गर्नु भएन होइन, उनीहरू पनि नेपाली नागरिक हुन्, बाँच्ने अधिकार उहाँहरूलाई पनि दिनुपर्छ भन्ने कुराहरू हामीले दर्शाइसकेपछि अहिले पोजिटिभ कुराहरू आइराखेको छ। पहिला समाधान, पहिला त्यसमा वैकल्पिक समाधान खोजेर अनि बल्ल त्यस ठाउँलाई बनाउने भन्ने कुराहरू भएको छ। बस पार्कको विषयमा पनि, अब फिर्की खोलाको विषयमा पनि त्यही कुराहरू आइरहेको छ। मेयर साहबबाट पनि पोजिटिभ छ, अब सिडिओ साहबबाट पनि राम्रै कुराहरू हामीलाई आइराखेको छ। त्यही भएर हामी धैर्यमै छौँ, कसरी समाधान हुन्छ भनेर हेर्दैछौँ।
1: यो गुरुङ सर ठाउँ कहाँ कहाँ छन्, अब पोइन्टहरू, अब फिर्के छ, बस पार्क छ, अरू अरू थुप्रै ठाउँ छन् नि होइन?
2: हजुर यो अहिले जस्तो कास्की जिल्लामा भनौँ पोखरा महानगरपालिकामा यो 35 दिने जुन सूचना महानगरपालिकाले निकालेको थियो, यो अतिक्रमित घर टहराहरू चाहिँ हटाउने भनेर, अब यो अन्तिम अन्तिम चरणमा आइसकेको अवस्था छ। यो म्याद पनि भोलि चाहिँ सकिँदैछ, त्यस कारणले अहिले महानगरपालिकाले खास गरी यो अतिक्रमित टहरहरू हटाउने अथवा बस पार्क निर्माण गर्ने कुरा, फिर्की खोलाको चाहिँ अतिक्रमितहरू हटाउने भन्ने जुन अभियान महानगरले चलाएको छ, र यसमा सबभन्दा यो फिर्के खोलामा जुन अहिले यो अभियान चलिरहँदाखेरि हामी हिजो मेयर साहबसँग पनि भेटौँ, कुराकानी गर्यौं। अब फिर्के खोलामा अतिक्रमित टहरहरू हटाउने क्रममा अब हाम्रो यो भूमिहीन तथा अभ्यस्त बसोबासी सरकार संघर्ष समिति, विशेष गरी भूमिहीन तथा अभ्यस्त बसोबासीको अधिकार सुनिश्चित गर्नको लागि यो बनेको हाम्रो साझा संघर्ष समिति हो, र हामीले यो संघर्ष समितिलाई पनि मेयर साहबको सुझाव अनुसार नै सहजीकरण समिति बनाउनुहोस्, त्यस पछाडि यो समस्या समाधानको बाटोमा तपाईँ हामी मिलेर जाउँ भन्ने हिसाबले जुन हामीले सुझाव दियो, त्यस पछाडि हामी 24 गतिको बैठक बसेर यो सहजीकरण, यो संघर्ष समितिले गर्ने काम यथास्थानमा अहिले थाती राखेर हामी एउटा सहजीकरण समिति बनाऊ भनेर हामी 7 सदस्यीय रहने गरी एउटा सहजीकरण समिति बनायौं, र त्यो सहजीकरण समिति मार्फत अहिले हामी मेयर साहबसँग पनि हिजो भेटौं, र भेटे पछाडि त्यहाँ यो सुकुम्बासी र भूमिहीन अवस्थित बसोबासीको जो फिर्के खोलामा परेका घर टहरहरू यदि मापदण्डमा परेको छ भने ती साथीहरूको हकमा चाहिँ उचित व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा त हामी पहिल्यै पनि मागपत्रमा राखेकै थियौं। तर हिजो मेयर साहबले पनि भन्नुभयो, अब हामी छानबिन गर्छौं र करिब 40-42 घर धुरीहरू, भूमिहीन सुकुम्बासीहरू र अव्यवस्थित बसोबासीहरू परेको अवस्था छ भन्ने कुरा आएको छ, र उहाँहरूलाई चाहिँ हामी उचित ठाउँमा व्यवस्थापन गर्छौं भन्ने कुरा मेयर साहबले गर्नुभएको छ, राम्रो कुरा हो। म मेयर साहबलाई धन्यवाद पनि दिन चाहन्छु। र अर्को कुरा, गाईघाटको जुन बस्ती छ त्यहाँ करिब 28-29 घर छन्, त्यहाँको पनि करिब धेरै पर्दैन, अब 3 घर जति सायद पर्छ भन्ने कुरा आएको छ, उहाँहरूले पनि हामी व्यवस्थापन गर्छौँ भन्ने कुरा आएको छ। र सँगसँगै अब फिर्केतिरको काम सकिए पछाडि अब यो त बस पार्कतिर अब यो अतिक्रमित टहरहरू हटाउने जुन कुराहरू छ त्यो विषयमा पनि बस पार्क वरिपरि यो नगर योजनाको जग्गामा करिब 500 घर धुरी टहराहरू त्यहाँ चाहिँ छन्, अब ती 500 घर धुरीहरूको समस्या समाधान गर्नको लागि पनि हामीले अनुरोध गर्यौं हिजो मेयर साहबसँग पनि सिडिओ साहबसँग पनि, र हाम्रो कुरा के हो भनेदेखि अब यहाँले अवगत पनि छ हामीले पहिलेदेखि भनिआएका छौं पोस्टपार्क निर्माण गर्ने जुन योजना ल्याएको छ महानगरले एकदमै राम्रो यो परियोजना ल्याएको छ यसमा हामी हाम्रो तर्फबाट एकदमै स्वागत गर्छौं र धन्यवाद पनि दिन्छौं तर हाम्रो अनुरोध के छ भनेदेखि सबभन्दा पहिला अब ती 500 घर धुरी टोराहरू जुन भूमिन सुकुमासी तथा विशेष बसोबासीहरू छन् उहाँहरूलाई चाहिँ उचित व्यवस्थापन गरे पछाडि मात्रै बसपार निर्माण गर्नु भन्ने कुरा हाम्रो अनुरोध हो र त्यही अनुसार मेयर साहबले पनि हामीलाई चाहिँ प्रतिबद्धता दिनुभएको छ कि पहिला सुकमासी भूमिहीनको व्यवस्थापन गर्छौं अवस्थित बसवासीको व्यवस्थापन गरे पछाडि अनि त्यहाँ चाहिँ बसपार निर्माण गर्छौं भन्ने हिजो पनि भन्नुभएको छ त्यो भएको भएर अब यो समय निस्किन लागिसकेको छ अब जम्मा भोलि एक दिन छ अब यो त्यहाँ त्रसित पनि भएको अवस्था छ अल्टिमेटम 35 दिने सूचना अब सकिन लायो अब डोजर आउँछ त्यस्तो त्रासित रूप भएको अवस्था छ महिला बालबालिका वृद्ध बुवामाहरू बिचरा यो त्रसले गर्दाखेरि एकदम मानसिक टेन्सन भइरहेको अवस्था छ त्यस कारणले पनि यो सिद्धिन लागेको अवस्था छ व्यवस्थापनको पाटो के हो त नि भन्ने विषयमा पनि हामी हिजो खास मेयर साहबसँग भेटेको र छलफल हुन गर्दाखेरिमा अहिले त्यहाँबाट चाहिँ महानगर र वडाले एउटा फर्मेट पठाएको छ कि परिवार संख्या के कति छन् अब सँगसँगै वृद्ध महिला बालबालिकाहरू सुत्केरी महिला दिदीबहिनीहरू के कस्तो अवस्थामा छ कति छ यी सबै विवरणहरू महानगरले चाहिँ एउटा फारम पठाएको छ त्यो भरेर आजको दिनमा चाहिँ सम्म बुझाउनु भन्ने कुरा महानगरको छ र त्यहाँ चाहिँ 4-5 टोलका हाम्रा अगुवा साथीहरू फिर्किएको लगायतका साथीहरू यो फर्मेट भरेर महानगरलाई चाहिँ आज बुझाउने वडाले बुझाउने तयारीमा चाहिँ छन् र बुझाउँछौं पनि किनकि हामीलाई अलिकति त्यो फर्मेट हेर्दाखेरि कस्तो लाग्थ्यो भनेदेखि यदि व्यवस्थापनको बाटोबाट संवादबाट एकदम सहज रूपमा छलफलबाट यसलाई सबैसँग समाधान गर्ने हो भने त पहिलो कुरो त यस्तो खालको फर्मेट नपठाइकन जो हामीले भरेका निस्सा र नागरिकता नम्बरबाट नै सबै कुरा हामी छानबिन गर्न सक्छौ तर त्यो फर्मेटमा ती सबै कुराहरू उल्लेख गरेको हुँदाखेरि हामीलाई कस्तो त्रास भयो भनेदेखि कहीँ हामीलाई शङ्कर लाग्यो कि कहीँ काठमाडौँको जस्तो थापाथालीको जस्तो चाहिँ तरिकाले हामीलाई एउटा कुरा भन्ने भोलि व्यवहार कार्यान्वयन काठमाडौँको जस्तो चाहिँ सुकमासी भूमिन साथीहरूको जस्तै व्यवहार त गर्ने होइन यहाँ पोखरामा पनि भन्ने खालको हामीले शङ्कर लगाएर हामी हिजो यो विषयमा पनि हामी सिडिओ साहबसँग मेयर साहबसँग हामी भेट्यौं छलफल गर्यौं त्यस्तो खालको कुरा होइन भन्ने कुरा गर्नुभयो एकदम हामीलाई पनि खुसी लाग्यो र महानगर र अब सिङ्गो कास्की जिल्ला प्रमुख जिल्ला अधिकारी जो लगायत राज्यलाई हामी धन्यवाद दिन्छौं
1: किनकि प्रशासन सँगसँगै महानगर सँगसँगै बस्दाखेरि सल्लाहकार छौं यो संवेदनशील विषय जुन उठिरहेको छ यसमा उहाँहरूको सकारात्मक पक्षहरू के देखिएका छन्
0: उहाँहरूको सकारात्मक पक्ष भनेको के देखियो भने पहिलो चरणमा उहाँहरूले जुन कुराहरू अगाडि नै हामीसँग सल्लाह भइसकेको जुन हामीले 21 गते ठूलो मार्क्स लिएर अब त्यत्रो जनशक्ति त्यो कुराहरू
1: प्रधानमन्त्रीलाई 3 कक्षा पढ्ने बच्चाले लेखेको पत्र त हामीले सुन्यौँ नि
0: होइन प्रधानमन्त्रीज्यूलाई
1: अवस्था आउन नदिऊ भनेर महानगरमा पनि त्यो जान सक्छ
0: होइन होइन अब यसमा यस्तो हो हामीले जस्तै पहिला भएका कुरा र अहिले भएका कुरा जस्तै अब पहिलो चरणमा हामी 21 गते जुन हाम्रो शान्तिपूर्ण र्याली भयो सिडिओ कार्यालयबाट सही चौकबाट हाम्रो महानगरसम्म त्यो कार्यालय के अरे जुन त्यो कार्य हाम्रो चाहिँ शान्तिपूर्ण र्याली थियो त्यो र्याली गर्दाखेरि पनि हामीले ज्ञापन पत्र बुझाउँदाखेरि जुन तर्क हामीलाई आएको थियो जुन कुराहरू हामीसँग गर्नुभएको थियो त्यही कुरा अहिले आएको हुँदाखेरि त्यति चाहिँ कुराहरू बिग्रियो जस्तो मलाई लागेन. होइन, अब हामीले पहिला विश्लेषण पनि गर्छौँ नि त, त्यसमा त हेर्छौँ पनि पहिला बोलेको कुरा र अहिलेकोमा के डिफ्रेन्स छ कि छैन भनेर हेर्छौँ. पहिला मेयर साहबले जे कुरा राख्नुभयो त्यो त्यही कुरा आयो. सिडिओ साहबबाट पनि पहिला हामीसँग भएको जुन कुरा नि तपाईँहरूको शासकबाट सल्लाह सुझाव अनुसार नै काम अगाडि बढ्छ, तपाईँहरू त्यति आत्तिनु पर्दैन, अलिकति हतोत्साहित नभइकन बस्नु होला त्यो सबै जनताहरूलाई भन्नुहोस् भन्ने कुराहरू आइसकेपछि त्यही कुरा अहिले पनि आइराखेको हुँदाखेरि त्यति आत्तिनुपर्ने जस्तो देखेको छैन मैले. तर पनि अब जुन सूचना निक्लिएको बीचमै नै त्यस्तो फर्मेट आइसकेपछि जनताहरू त्रासित हुन् त स्वाभाविकै थियो. अब धेरै चाहिँ वृद्ध आमाहरू होइन साथी हो अब युवाहरू लगायत पनि अलिकति डराएका थिए र हिजो हामी त्यही विषयमा होइन के हुन लाग्यो फेरि बोलेको कुरा भन्दा परिवर्तन बाटो त्यो अर्को बाटोतिर त गएन भनेर हिजो सिडिओ साहबसँग पनि एकछिन समय लियौँ हामीले अनि मेयर साहबसँग पनि हामी सबै त्यो सङ्घर्ष समितिको साथी सल्लाहकार साथीहरू र अनि हाम्रो यो संयोजकज्यू सहसंयोजकज्यू लगायत केही भूमिबाट वञ्चित भूमिहीनहरू बसपार्कै भूमिहीनहरू पनि सहभागी भएर मेयर साहबसँग थोरै सल्लाहहरू गर्यौं. गर्दाखेरि राम्रै कुराहरू तपाईँहरूको पहिला बाज उठाइन्न होइन. अब त्यहाँ हामीले दिएको फर्मेटमा अब बाल बालिका कति छन् होइन, अब त्यहाँ वृद्ध कति छन् अनि त्यसमा चाहिँ अपाङ्गहरू कति छन् त्यो डाटा भयो भने उहाँहरूलाई पछि हामीले व्यवस्थापन गर्ने अवस्थामा जस्तै वृद्धहरू हुनुहुन्छ उहाँहरूलाई कुनै एउटा पाटो देखाउन सकिन्छ, बालबालिका छन् भोलि त्यो अब स्कूलमा पढाउँदाखेरि अब अर्को स्कूलमा लाँदा नि अलि सहज वातावरण हुने तरिकाको कति रहेछन्, कति सारा स्कूलमा पढ्ने विद्यार्थीहरू रहेछन् कति, त्यो डाटा कलेक्ट गर्यो भने हामीले ती बच्चाहरूलाई पनि राम्रो शिक्षा दिन पनि सक्ने, अब कुनै तालिम गर्ने काममा सिपमा छ भने त्यही अनुसारको डिमाण्ड भएको ठाउँमा पनि हाल्नको लागि पनि सहज होस् भनेर हामीले यो फर्मेटहरू पठाएका छौँ. तपाईँहरूले अन्यथा नसोधिदिनु होला, तर लैलैमा राजनीतिक धेरै घुसाएका हुन्छन्, हामीसँग एउटा कुरा हुन्छ अर्को कुरा तपाईँहरूसँग गर्ने कुराहरू गर्छन् त्यो कुरालाई आफैले मनन गर्नुहोस् भन्ने कुरा मेयर साहबबाट आइसकेपछि हाम्रो पोजिटिभ रहेछ. अहिलेसम्म कुनै पनि कुराहरू पहिला भएका र अहिले भएका कुराहरूमा केही पनि डिफेन्स हामी डिफेन्स भेटेनौ, नभेटेपछि जहाँसँग लाग्छ अहिलेसम्म सकारात्मक देखेको छु, जहाँसँग लाग्छ मैले भूमिहीनहरूले भूमि प्राप्त गर्ने अब अवसर पाउने जस्तो मैले देखेको छु.
1: अब प्रेम सर कास्कीकै हकमा बढी केन्द्रित हुनुपर्ने भयो, तपाईँ चाहिँ प्रदेशमा पनि बढी केन्द्रित हुनुपर्ने भयो, यसलाई अब केन्द्रका कुराकानी पनि बुझ्नुपर्ने होला.
0: हजुर,
1: 11 जिल्लाका भूमिहीन सुकुम्बासीहरूलाई त्यसरी यो जुन भूमिबाट वञ्चित भएका छन् उनीहरूको अधिकारको रक्षाको लागि टाउको दुखाइ त भइरह होला नि.
0: होइन, अब यसमा त होइन होइन होइन, यसमा हामीलाई नेताको रूपमा नलिइदिनुहोस्
1: होइन, भूमिहीनहरूको अधिकार गर्ने
0: अभियान त हो, हामी अभियान त हामी अभियान त हौँ. हाम्रो राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल केन्द्रदेखि त प्रदेश र जिल्ला सरकारसँग पनि आफ्ना पीड़ितहरूका जति पनि भावनात्मक कुराहरू छ, अस्ति राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता भनौ एउटा हस्ती गणेश पौडेलज्यू, माननीय गणेश पौडेलज्यूसँग हामीले केन्द्रबाट नै एउटा माग पत्र 12 बुधे माग पत्र सहित हामी 22 जिल्लाका भूमि अधिकार मञ्चका केन्द्र र प्रदेशका प्रतिनिधिहरू उहाँलाई ज्ञापन पत्र बुझाउन गएका थियौं
1: र
0: भेट भयो,
1: कुरा सुन्नुभयो
0: सुन्नुभयो, उहाँले पनि राख्नुभयो आफ्नो धारणाहरू पनि राख्नुभयो. अब अहिले सरकारले गर्न लागेका कुराहरूमा तपाईँहरूको सासोपुट पनि हुनुपर्छ होइन, सही तरिकाले काम हुनु पर्यो, पीड़ितहरूलाई पीड़ितको दर्जामा नराखौं भन्ने तरिकाको तर्क पनि गणेश सरबाट नै आयो. मैले अब म विशेष गरी कास्कीकै छोरो पनि भएँ होइन, कास्कीको बासिन्दा पनि भएँ र मैले हेर्न फेबतालवासीहरूको पनि हो सबैतिरको टाउको दुखे. अहिले अब यो अवस्थामा हामी अभियन्तालाई पनि अलिकति गाह्रो त गाह्रो नै पर्दो रहेछ. अब त्यो पहिला भन्दा अहिले केही चारैतिर दबाव, अब जस्तै गोर्खाबाट लौन 15 दिने सूचना आयो, नवलपुर अहिले भर्खरै बोलेको सुन्नुभयो नवलपुरको समस्या पनि त्यस्तै छ नवलपुरमा भूमिहीनको समस्या पनि छ पुनर्वास कम्पनीको समस्या छ अब त्यो खोलाका तीरमा बस्ने अब ती अवस्थित बसोबासी साथीहरूको समस्या पनि छ अब उहाँ पनि जटिलता छ अब त्यो अब बागलुङ पर्वतमा पनि त्यही हो होइन हुन त त्यहाँ पनि हाम्रो केन्द्रीय अध्यक्षज्यू ल्यामबहादुर दर्जी को वासस्थान नै पर्वत जिल्ला हो उहाँले उहाँ त उहाँ नै हेरिराख्नुभएको छ मेरो केन्द्रीय सदस्य निर्मल नेपाली सर हुनुहुन्छ उहाँ पर्वत जिल्लाकै हुनुहुन्छ बागलुङ र पर्वतको विषयमा बढी मात्रामा उहाँहरूले पनि अलिकति चासो लिनुभएको छ उहाँहरू अनि मलाई अलिकति हल्का त भएको छ त्यो विषयमा केही साथीहरूले अलिकति त्यहाँ भनौँ न केन्द्रीय स्तरको अभियान त त्यहाँ पनि भइदिँदाखेरि सहज वातावरण भयो जस्तो मलाई लाग्छ अब कास्कीको विषयमा जब यो बस पार्क र फिर्की खोलाको मापदण्डको विषयका कुरा बस पार्क बनाउने कुरा आइसकेपछि अब भूमिहीनका कुरा र राज्यका कुरा जुन उठेको छ भूमिहीनहरूले वास्तविक भूमिहीनहरू त्यहाँ हुनुहुन्छ उहाँहरूले के भन्नुभएको छ हामी राज्य विरोधी होइनौँ होइन हामी राज्यलाई सघाउन चाहन्छौँ देश बनोस् भन्न चाहन्छौँ देश बिग्रियोस् भन्न चाहन्नौँ जति अगाडिको समयमा जति भए भए अब अहिले एक तिहाईको सरकार बनेको छ यो सरकारले भूमिहीनका व्यवस्थापन गरोस् भन्ने धारणा सबै त्यहाँ बस्ने बासिन्दाहरूको भनौँ भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अवस्थित बसोबासीहरू को आवाज आइराखेको र महानगरको पनि अब बस पार्क हामीले बनाउनै पर्छ भन्ने एक अठोट अब राजनीति दलहरू होइन सर्वदलीय बैठक बस्दाखेरि राजनीति दलदेखि उन्ट लिएर सबै सबैको कुराहरू हामीले हेर्दाखेरि राष्ट्रिय जुन हाम्रो साथी हो भनौँ अब यो राजनीति दलहरूले पनि पहिला भूमिहीनको व्यवस्थापन गरेर मात्र बस पार्क बनाउँदा उचित हुन्छ भन्ने कुराहरू सुन्दाखेरि अहिले राज्यमा सबै सही
1: कुराहरू
0: सकारात्मक देखिया छ मलाई जहाँसम्म लाग्छ मेरो विचारमा काठमाडौँमा जुन घटना भयो त्यो थापाथैली लगायत अन्य ठाउँहरूमा तर कास्की लगायत मेरो जुन 11 जिल्ला छन् यो ठाउँमा यो डोजरको प्रवृत्ति हुन्न कि भन्ने आशामा म छु होइन र समस्या जहाँका भए तापनि भूमिका समस्या सबै ठाउँको फरक फरक ढाँचाका पनि छन् होइन कास्कीको
1: जेसुकै भए पनि हुने र नहुनेमा फरक भयो नहुनेहरू पनि यही देशका नागरिक
0: हुन् हामीले उठाएका नि देख्छौँ होइन उनका भोट चल्छ सिप चल्छ सबै चिज चल्छ तर जमिनबाट वञ्चित हुनु किन पर्छ भन्ने कुरा हाम्रो आवाज हो होइन हामीले त अब पहिलेबाट तपाईँहरूलाई पनि थाहा छ लगायत धेरै नेपाली अब भूमिहीनहरूलाई त थाहा हुने नै भयो अहिले हाम्रो संगठन भनेको स्वतन्त्र संगठन हो यो नितान्त स्वतन्त्र संगठन छ होइन र अहिले बनेको संघर्ष समितिमा पनि भूमि अधिकार मञ्च नेपालका जिल्ला अध्यक्ष नै संयोजक पनि हुनुहुन्छ उहाँ समेट त्यो त हाम्रो दायित्व कर्तव्य पनि छ होइन किनभने देश बन्नुपर्छ भन्ने धारणाको संगठन हो देश बन्नुपर्छ जनता भूमिबाट वञ्चित हुनु भएन हामीले अहिले पनि भनिरहेका छौँ यही मिडियाबाट पनि भन्छौँ कि वास्तविकता हेरेर नियम र कानून अनुसार होइन संविधानका धारामा लेखिएका खाकाहरू अनुसार र भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अवस्थित बसोबासीका मुद्दालाई राष्ट्रिय भूमि अधिकार मञ्चले सधैँ उठाउँछ छोड्दैन यो मात्रै होइन राष्ट्रिय भूमि अधिकार
1: नपाउनेले पाउनु पर्छ
0: पर्छ यो पनि भयो अर्को राष्ट्रिय भूमि अधिकार मञ्च भनेको एउटा भूमिहीनको मात्रै सवाल उठाउने संगठन होइन यो पनि बुझ्नुपर्छ अहिले अब कास्कीमा जटिलता देखिएपछि भूमि सम्बन्धीको केस हेर्नेपछि सुकुम्बासी केस पनि पर्यो होइन भूमिको भन्ने बित्तिकै सबै गुठिया र हाल अब जस्तै कमैया मुक्त कमैया बालीगुवारे होइन साना किसान अब भूमिहीन दलित भूमिहीन सुकुम्बासी अवस्थित बसोबासी यी सबै समग्रको हेर्ने एउटा साझा संगठन हो यो यसले सुकुम्बासीको मात्रै हो सबै त्यो भूमि सम्बन्धीका समस्याहरूको मध्येको सबै समस्याहरूको लागि राज्यसँगका गर्नुपर्ने समन्वयका विषय र नीति र नियम अनुसारका कामका कुराहरू बोल्छ यो संगठन भनेपछि अहिले कास्कीको विषयमा जुन तपाईँले उठाइराख्नु भएको छ कास्कीमा
1: मेन फिर्कीमा त मार्किङ गरिसकेका छ फल्ला फल्ला हटाउने भनेर अब केही घर पनि पर्नेवाला छन्
0: मार्किङ त फेवतालमा पनि गर्नुभएको छ अब फिर्कीमा पनि गर्नुभएको छ अब पहिलो चरणमा मेसाबको जुन हिजो बसाईको कुरा सुन्दाखेरि पहिलो चरणमा फिर्कीलाई नै पहिलो कामको सुरुवात गर्ने भन्ने कुराहरू आइरहेछ. तर उहाँले जुन भूमिहीनहरू हुनुहुन्छ भूमिहीनहरूलाई व्यवस्थापन गरेर मात्रै, जस्तै अहिले जुन त्यो पोल गाडिया छ पोलभन्दा भित्र खोलो छुट्याउने जस्तो कुराहरू हिजोको तर्कमा आएको छ है. हामीले हिजो सुन्दाखेरि होइन अध्यक्षज्यू, त्यो खोलोको मार्गभित्र नपरेकाहरूलाई त्यो घर यथास्थानमा बस्छ, जब व्यवस्थापन भएपछि त्यो बस्तीलाई अर्को ठाउँमा स्थानान्तरण गरिन्छ व्यवस्थापन सहितको कुरा भन्नुभएको छ. जहाँ कि व्यवस्थापन गरिसकेपछि अब स्वास्थ्य शिक्षा रोजगार सबै कुरालाई हेरेर उहाँहरूलाई उचित व्यवस्थापन सहितको गरिदिन्छु भनिसकेपछि त्यो राम्रो कुराहरू पोजिटिभ कुरा आएको छ. अहिले हामीले सबै कुरालाई हाम्रो पहिलेबाट यो दिन्छु दिन्छु भन्ने झुक्क्याउने प्रवृत्तिले गर्दाखेरि मात्र हामीलाई चाहिँ अलिकति खड्गो पर्ने एउटा पोइन्ट आयो भने होइन झस्किने स्वाभाविकै कुराहरू थियो. तर पोजिटिभ कुरा छ, हामी यो यही कार्यक्रम अब मनाउ अन्नपूर्ण रेडियो अन्नपूर्णबाट पनि मेयर साहबलाई धन्यवाद पनि भन्न चाहन्छौ, किनकि यी गरीबको बास नउर्दी हुन्थ्यो भन्न चाहन्छौ.
1: काम चाहिँ हुनु पर्यो, नभए के हुन्छ?
0: नभए भने त त्यसको रूप भनेको त आन्दोलनको रूप त निक्लिन्छ. अब जस्तै पहिले अब यत्रो
1: छलफल समिति अब लग्जरियस बनाएर छ
0: होइन,
1: सङ्घर्ष समिति अब यो सरकार यो अलिकति सङ्घर्षै नभने किन त्यसको स्वरूप चाहिँ बदलेको
0: होइन. हामीले किनभने सरकार भनेको एउटा अभिभावक हो होइन, कसैको सिजन यिनीहरू चाहिँ सेवक पनि कसैको सेन्समा उहाँहरू सेवकको रूपमा पनि व्याख्या गरिन्छ भने हामीले हेर्ने नजरमा हामीले हाम्रो सोचमा चाहिँ उहाँहरू हाम्रो अभिभावक
1: बामा भन्नु पर्यो.
0: र अनि एउटा कुरो के हुन्छ भने हामीले ढुङ्गा मोडा होइन विभिन्न प्रविधि अब राज्यलाई आकर्षित बनाउने तरिकाका कार्यक्रमहरू तयार गरियो भने भोलि राज्य आकर्षित भयो अलिकति उग्र भयो भने त्यसले त समाधानको कुरा ल्याउँदैन नि त,
1: दुर्घटना.
0: र हामीले के चाहेकाउँ भने राज्यलाई हाम्रा पीड़ितहरू यति छन् तपाईँहरूले छानबिन गर्नुहोस् हुन् कि होइनन्, हुन् भने उहाँहरूको व्यवस्थापन तपाईँले गर्नुपर्छ भनेर हामीले अस्ति लगभग भने 10,000-15,000 हजुरहरूले पनि देख्नु भएको थियो, मिडियामा पनि देखिया थियो, उहाँहरू सबैलाई ल तपाईँहरू सडकमा आएर एकचोटि उभिनै पर्छ. हामीले पहिला पनि भनेका थियौं जबसम्म हामी अनुरोध गर्दै हिँड्छौं अनुरोधको सुनवाई भएन भने एक दिन हामीले आह्वान गर्छौं, त्यो आह्वानमा तपाईँहरू एक दिनको भात नखाइकन एक बिहानको खाना खानुहोस् बेलुकाको खाना थाती राख्नुहोस् पानी मात्रै खाएर सुत्नुहोस्, भोलिपल्ट त्यही भातलाई भुटेर बासी भात भुटेर खाएर तपाईँ आफ्नो अधिकारको लागि तपाईँ पनि सडकमा आउनुपर्छ भनेका थियौं. त्यो कुरा अस्ति हामीले आह्वान गरेपछि सबै साथीहरू आउनुभयो र शान्तिपूर्ण पनि गर्नुभयो. उहाँ जति पनि सहभागी हुनुभएको थियो हाम्रा भूमिहीन दलित भूमिहीन सुकुम्बासी अवस्थित बसोबासी साथीहरू उहाँहरूलाई यसै रेडियो अन्नपूर्णबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छौ. हामी पहिलो चरण
1: सर अब भोलि त आइसक्यो, आज त अलिकति टेन्सन पनि भयो होला नि, के हुन्छ आजको दिनमा के
0: आज कार्यक्रम
2: हाम्रो आजको दिनमा त यो जिल्ला स्तरको सबै राजनीतिक दलहरूसँग र नागरिक समाज मानवाधिकारवादी उहाँहरूसँग आज हाम्रो एउटा अन्तर्क्रिया कार्यक्रम छ. अब यो अन्तर्क्रिया कार्यक्रममा हामीले किन राखेको भनेदेखि सामाजिक न्यायको लागि
1: सबैको विचार एउटा प्लेटफर्मबाट
2: जाओस्
1: राम्रो
2: र यो उद्देश्य लिएर हामीले यो अन्तर्क्रिया कार्यक्रम गर्दैछौ. भूमि अधिकारबाट वञ्चितहरू भूमिको अधिकार प्राप्तिको लागि सबै दल सबै नागरिक समाजबाट यो चाहिँ जानु पर्यो भन्ने हाम्रो अनुरोध हो. र अब जति नै जे गरे पनि आखिरी एउटा समस्याको समाधानको बाटोको त्यो देखाउने अथवा त्यसले कार्यान्वयन गर्ने त भोलि यिनै सर्वदलीय सर्वपक्षीय बैठकबाटै निर्णय गरेर त होला, त्यो भएको भएर उहाँहरूलाई चाहिँ हामीले आज अन्तर्क्रिया कार्यक्रमको लागि अनुरोध गरेका छौं. हामी सबैसँग चाहिँ सहयोग अनुरोध गरेर राम्रो कुराको लागि हामी अनुरोध गर्छौं. गलत काम गर्नको लागि गलत निर्णय गलत काम गर्न हामी त्यस्तो उसमा पनि होइनन्, तर विशेष गरी यो भूमि अधिकारबाट वञ्चितहरूलाई एउटा चाहिँ न्याय दिलाउनलाई. अब बसपार्कको समस्या आयो, बसपार्क बनाउनु पर्छ, तर निर्माण बसपार्क निर्माण गर्नुभन्दा अगाडि त्यहाँका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूलाई उचित व्यवस्थापन गरोस् पहिला, अनि त्यस पछाडि बसोबास निर्माण गरोस्। र अब भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको त क्लियरै छ व्यवस्थापन गर्ने कुरामा। अव्यवस्थित बसोबासीको हकमा अलिकति समस्या छ, तर परसम्म पनि छन्। तर अहिले यो अव्यवस्थित बसोबासी भन्दाखेरि भन्ने बित्तिकै कसरी हेरिराखेको छ भनेदेखि राज्य स्तरबाट पनि सबै नागरिकहरूबाट पनि धेरै जसोमा के लागेको छ भने यो अव्यवस्थित बसोबासी भन्नेहरू चाहिँ रोपनीय रोपनीय जग्गा दर्ता गर्ने एउटा भूमाफिया जस्तो मान्छे हुन् यिनीहरू भन्ने खालको बुझाइ धेरैमा छ मैले यसो अध्ययन गर्दा। तर हाम्रो कुरा त्यो रोपनीय रोपनीय दर्ता गर्ने अव्यवस्थित बसोबासीको हकमा हामीले बोलेका छैनौ। हामीले त हामीले त जुन भूमिहीन सुकुम्बासी बस्तीमा बसोबास गरेको अव्यवस्थित बसोबासी जुन छन् हिजो चाहिँ 20-30-50 वर्षदेखि आएर यहाँ अमत कमत गरेर बसे आफ्नो बाध्यताले दुईआना तिनआना चारआना कोही पाँचआनाको होला तर नीतिले चारआना भनिएको छ ठिक छ। त्यो चारआना बराबरको ती सुकुम्बासीमा बस्ने अव्यवस्थित बसोबासीहरूले पनि व्यवस्थापन गर्नुपर्छ। तर हामीले के कुरा राखेका छौँ भने हिजो गाउँबाट आउँदाखेरि उनको आमदानी स्रोत केही थिएन, यहाँ आएर यत्रो 20-30 वर्षमा के आमदानी स्रोत गरेको रहेछ भने उहाँहरूले चाहिँ राजस्व स्वरूप लिएर केही रकम लिएर व्यवस्थापन गर्नुहोस्। किनकि उहाँहरू हिजो त्यत्रो वर्ष अगाडिदेखि आएर ती जग्गा अमत कमत नगरेको भए आज ती जग्गा त्यस्ता जग्गाहरू चाहिँ दर्ता गरेर पनि यो खाइसक्ने अवस्था चाहिँ रहन्थ्यो देशको स्थिति हेर्ने हो भने। जहाँ खाली जग्गा छ व्यक्तिको चाहिँ भटाभट दर्ता गरेर कोही छुट दर्ताको नाममा दर्ता गरेका छ कोही के को नाममा, त्यस कारणले पनि उहाँहरूको पनि ती अवस्थित बसोबासी साथीहरूको पनि एकदम ठूलो योगदान छ। र अर्को कुरा कतिपय त यस्तो छन् बिचरा सुकुम्बासी बस्तीमा बस्ने अव्यवस्थित बसोबासीहरू गाउँमा दुई चार पनि जग्गा छ अब त्यहाँ उत्पादन केही हुँदैन तर नीतिले गर्दाखेरि तिनले अव्यवस्थित बसोबासीमा भर्नु पर्यो। अब ती गाउँका जग्गाहरू सिधैमा लोक खाइदिएन भन्दा पनि कसैले पनि लिँदैन, केही खेतीपाती लगाए बाँदर लाएर त्यसले चाहिँ के त्यहाँ उत्पादनै हुँदैन, घरहरू पनि उनीहरूको बिचरा ढलिसके अहिले यत्रो वर्षसम्म यहाँबाट उठी बास भयो भने उनीहरूको जाने स्थान कहीँ छैन। तर त्यस्तो अव्यवस्थित बसोबासीहरूलाई पनि राज्यले चाहिँ व्यवस्थापन गर्नुपर्छ, बरु उहाँहरूसँग केही न्यूनतम दस्तुर राशि लिएर यसरी चाहिँ गयो भनेदेखि यसले चाहिँ सबैको हकमा एउटा सामाजिक न्यायको हिसाबले सबैले राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ र त्यही अनुसारले हाम्रो अनुरोध पनि छ।
1: सामाजिक न्यायको र समान अधिकार प्रत्यार्जनका लागि दलहरूसँग कस्तो खालको कोर्डिनेसन भइरहेछ रामसर? अब आज उहाँहरूलाई पनि बुझ्ने बुझाउने र एक खालको मत सामूहिक मत निर्माण गर्ने पनि होला कुरो सुन्दाखेरि।
0: अब त्यो विषयमा हामीले राजनीति दलहरूलाई पहिले पनि ज्ञापन पत्र नि बुझाएका थियौं, त्यो पछाडि हामीले नगर कमिटिको अस्ति अन्तर्क्रिया कार्यक्रम पनि राख्यौं सबै दलहरूको होइन डाइरेक्ट हटाएर पछि चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू हामीले देखेनौ होला। एक दुईजना अब त्यो पीड़ितप्रति भन्दा पनि स्वार्थप्रति लाग्ने व्यक्तिहरूले भूमिहीनलाई चाहिँ पहिला डोजर लाउने हो, भोटेला लगेर राख्ने हो, त्यसपछि छानबिन गर्ने हो, भाग्ने भाग्छन् हो, त्यो धारणाहरू व्यक्त गर्नु मिले भएन। तर त्यो ठाउँमा आफू उभिएर पनि हेर्नु पर्यो क्या, आफूलाई एकछिन छातीमा हात राखेर 5 मिटर आँखा चिम्लिएर आफूले त्यो ठाउँमा म भएको भए के हुन्थ्यो भनेर हामीले विचार गर्नुपर्छ। अब त्यहाँ त हामी अब आजभन्दा 20-21-22 वर्ष अगाडिको निरन्तर भूमिहीनका लागि लडेको संगठन भएको कारणले हामीले त्यहाँभित्रका वेदना, त्यो ठाउँका दुःख, त्यहाँका आमाहरू, त्यहाँका बुवाहरू होइन, त्यो ठाउँका बालकको अवस्था, त्यहाँका महिलाहरूको अवस्था सबै बुझेका छौ नि त। त्यो भावना बुझ्दा र त्यो ठाउँलाई हेर्दाखेरि राज्यले यो व्यवस्थापन नै गर्नुपर्छ, यो स्थितिमा राख्यो भने राज्यको उन्नति र विकास हुँदैन। यो यो सबभन्दा पहिला भूमिको जुन व्यवस्था जुन भूमि हुन्छ त्यसलाई अलिकति खाका चेन्ज गर्नुपर्ने केही मात्राहरू पनि छन्। अब त्यो संविधानका धाराहरू त्यो अब अहिले जानुभएको छ सरकारमा, एकतेको सरकार होइन राष्ट्रपति हुनुहुन्छ, उहाँहरूले पनि हेर्नुहोला कुन कुरालाई गर्दाखेरि जनतालाई सहज हुन्छ होइन। उहाँहरूले पनि जनतालाई जनता र देश जानुभएको छ गर्नुहुन्छ,
1: जवाबदेही कतिको भन्दै हुनुहुन्छ भने त भेटघाट पनि यसरी नगरिसक्नु
0: होइन। मैले
1: यहाँबाट जितेकाहरूले जवाबदेहीता कतिको वहन गर्ने संकेत दिनुभएको छ?
0: मैले क्षेत्र नम्बर तीन क्षेत्र नम्बर एकका हाम्रो गणेश पौडेलज्यू अहिले पर्यटन मन्त्री हुनुहुन्छ, उहाँसँग पनि यो विषयका कुरा पहिल्यै चुनाव हुनुभन्दा अगाडि पनि राखेको थिएँ। चुनाव पछाडि बारम्बार मसँग फोन पनि उहाँसँग संवाद भइराख्ने भएपछि मैले भूमिहीनका विषयका कुराहरू राखेको थिएँ र अस्ति काठमाडौँमा 29 गते जुन भेटघाट कार्यक्रममा म उहाँलाई पनि भेट्न भ्याएँ। उहाँ मन्त्रीज्यू भएर पनि अलिकति कास्कीको विषयका लागि केही चासो र विषय अलिकति केही इन्ट्रेस्ट देखाउनु भएको थियो, उहाँले पोजिटिभ कुरै गर्नुभएको हो सबै कुराहरू होइन। आफ्नो संगठनको हिसाबले पनि मैले सबै कुराहरू भन्दिनँ। त्यसपछि उत्तम सरसँग पनि मेरो जुन माननीय हाम्रो दुई नम्बर क्षेत्रको माननीय ज्यूसँग उहाँ चाहिँ अलिकति कार्यव्यस्तताले अलिकति टाढा हुनुहुन्छ, फोनबाट मेरो संवाद भएर उहाँलाई पनि मैले यो संघर्ष समितिले दिएको अनुरोध पत्र बुझाउनुहुन्थ्यो मलाई, जुन तीनटै माननीय ज्यूहरूलाई दिनुहोस् भनेर मलाई दिनुभएको थियो हाम्रो संयोजक ज्यूले, जुन यो संघर्ष समिति संयोजक ज्यूले दिनुभएको थियो र त्यो त्यसको दिने र मैले यहाँ कास्कीका समस्या र समाधानका कुराहरू मैले तिनटै माननीयज्यू र नवलपुरको विषयमा मैले नवलपुर जिल्लाका माननीय राजन गौतम सरसँग पनि मैले नवलपुरको विषयका कुराहरू पनि उठाएँ, किनभने मेरो प्रदेश त्यो पनि पर्ने भएको कारणले त्यहाँ लगभग भन्ने हो भने अहिले 30-35 हजार फर्म भरेका छन् भने केही छुटेका गर्दा 40 हजार जति छन् भन्ने कुरा हाम्रो जिल्ला अध्यक्ष भैरव गुरुङज्यूले भन्नुभएको थियो मलाई होइन। अनि मैले त्यहाँको अब वनको क्षेत्रको कुरा होइन, खोलाका तीरमा नारायणीका तीरमा बसेका भूमिहीनका कुरा, त्यसपछि तपाईँको पुनर्वास कम्पनीका विषयमा त्यहाँ बस्ने बासिन्दा भूमिहीनका विषयका कुराहरू, त्यो विषयमा मैले हाम्रो राजन गौतम सरसँग कुरा राखेँ भने कास्कीको क्षेत्र नम्बर तीनमा पर्ने अब फेवतालकै कुरा भने त्यो दिन हाम्रो माननीय बिना गुरुङज्यूले फेवतालको विषयमा बोल्नु भएको थियो, म त्यही दिन उहाँसँग म भेट भयो, मलाई भन्नुभएको थियो मैले फेवतालको बारेमा त्यहाँका जनताको भावना उहाँहरूलाई परेको मर्का जुन कुराले अलिकति भावुकता बनाएर मैले यो विषय नै बोलेँ। हिजो भर्खरै मैले भूमिहीनको बारे यहाँ बोलेको थिएँ, राम सर भन्नुभयो मलाई, तपाईँलाई धन्यवाद। जे भयो नि आवाज उठ्नु थियो समिति ठाउँमा उठाइदिनु भएको छ, अब राज्यले गर्ने कुरामा पक्कै गर्नुहुन्छ भन्ने आशामा हामी छौं भनेर उहाँलाई भन्यो भने उत्तम सरले आउनुहोस् न यता भन्नुभएको थियो, फेरि राजन सरलाई भेट्ने म गणेश सरसँग अब जुन मन्त्रीज्यू पर्यटन मन्त्रीज्यूसँग भेट्दा मेरो 7:30 भइसकेको थियो बेलुकाको, अनि बेलुका 7:30 भयो उहाँसँग एकछिन छुस कुरा गर्दा गर्दा अब लगभग 8 बजेतिर बोल्दा मैले कलङ्कीमा राजन गौतम सरसँग मेरो भेट भयो। अब त्यहाँ भेटेर फेरि उता उत्तम सरसँग भेट्न अलिकति समय, अब यहाँका कुरालाई त दुईटा माननीय ज्यूसँग बोलिहालेँ, मेन भनेको नवलपुरको पनि समस्या, त्यो समस्याको बारेमा हाम्रो माननीय ज्यूहरूको पनि सल्लाह हुन्छ। पक्कै कास्कीको विषयमा त तिनटै माननीय ज्यूहरूलाई एकदम खुल्दुल छ, हिजो बिहान मात्रै मैले त्यो क्षेत्र बस पार्कको विषयमा अलिकति बाहिरी कुराहरू बढी अब मिडियाबाजी भयो जस्तो गरेर कुरा भइसकेपछि म अलिकति झस्किएपछि मैले उत्तम सरसँग मैले हिजो कुरा राखेको थिएँ बिहानै, उहाँले भन्नुभएको थियो मलाई तपाईँ नआत्तिनु सर, म आफ्नो आज संसदमा बहस हुँदैछ त्यतिखेर म भूमिहीनका विषयका कुरा पनि राख्छु भन्ने कुरा राख्नुभयो। त्यसमा हस् धन्यवाद, तपाईँले त्यो कुराहरू
1: उठाइदिनुभयो, हकमा काम कास्किङ भइरहेछ र करका विषयमा पनि कुरा उठाउनु भएको थियो हिजो, त्यो सुनवाई हुँदैछ भन्ने आवाज पनि मिलिरहेछ
0: हजुर।
1: आउँदो दिनहरूमा यी विषयहरूलाई सहजीकरण गर्दै सबैलाई उयो उनको स्थितिमा पुर्याउन मञ्च भनौँ, अब सरकार समिति भनौँ, संघर्ष समिति भनौँ लागिरहन्छ नि होइन?
0: होइन, यो विषयमा संघर्ष समिति पनि जबसम्म भूमिहीनका समस्या समाधान हुँदैन तबसम्म निरन्तर लाउने कुरा हाम्रो सबै यो जुन भूमिको लागि आजसम्म संघर्ष गरेका संगठनहरू होइन ती संगठनहरूको र हाम्रो भूमि अधिकार मञ्चको एउटै आवाज अहिले बनेको छ, हिजोका दिनमा जे जस्तो भए पनि अब हामी आफ्नो अधिकारको लागि हामी नै एकता भएर लड्नुपर्छ. हामी अरू कुराहरूलाई सुन्नुहुन्न. हामी वैचारिक लडाई लड्ने हो भन्ने कुराहरू मा हामी जुटेका छौं. तर त्यसमा पनि कोही कोही साथीहरूको त्यहाँ संगठनका साथीहरूको भन्दा नि बाहिरी साथीहरूको अलिकति राजनीतिकमा ल जस्तो चाहिँ जनताको अगाडि भूमि अधिकार मञ्च त्यहाँ छैन भन्ने जस्तो बनाउन खोजी देखिएको छ. अब उहाँले खोज्नु भयो होइन कि त्यो परिवेशले नि त्यो बनाएको होला. त्यहाँ राष्ट्रिय भूमि अधिकार मञ्च छ. त्यो राष्ट्रिय भूमि अधिकार मञ्चका सल्लाहकारमा पनि छन्, संयोजक पनि छन्. अब विभिन्न तहमा विभिन्न साथीहरू, विभिन्न संगठनका साथीहरू विभिन्न तहमा हामी छौं. तर यो कुनै राजनीतिक पृष्ठभूमि अहिले त्यो भित्र छैन. हुन्छ त्यो भित्र पनि जस्तै अखिल नेपाल सुकुम्बासी संघ पनि छ, हाम्रै भूमि अधिकार तथा होइन भूमि अधिकार तथा श्रमिक संगठन त्यो पनि छ, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी पनि छ त्यो ठाउँमा, त्यो पीड़ितहरू उहाँहरू हुनुहुन्छ. तर त्यो भित्र राजनीतिक कुराहरू हुँदैन.
1: सहितको जुन छलफल हुँदैछ यसले एउटा सकारात्मक निचोड निकालोस्, यो राम्रो पनि हुनेवाला छ. समय दिनुभयो, आउँदो दिनहरूमा पनि यी समस्याहरूको बारेमा उद्दिने, खोतल खातल पार्ने र बुझ्ने बुझाउने काम हुनेछ. समय दिनुभयो, धेरै धेरै धन्यवाद छ. अब हाम्रो प्रदेश अध्यक्ष पनि हुनुहुन्छ राष्ट्रिय भूमि अधिकार मञ्चका, तथा संघर्ष समितिका सल्लाहकार पनि हुनुहुन्छ रामबहादुर लामिछानेज्यू, र भूमिहीन अव्यवस्थित बसोबासी सरकार संघर्ष समिति कास्की संयोजक पै बहादुर गुरुङज्यू, समय दिनुभयो, धेरै धेरै धन्यवाद.
3: एकदम धेरै धेरै धन्यवाद छ.
0: धन्यवाद.
1: अर्को श्रृंखलामा अर्जु फेरि भेट्छु. अर्मिनलाई पनि धन्यवाद. तपाईँका बाँकी पल सुखद रहन्. नमस्कार.

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू, जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
3: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
3: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
2: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216।
3: भर्ना खुल्यो।
4: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू, 44 वर्षको गर्मिलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
4: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
3: विस्तृत जानकारीको लागि
4: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: भर्ना खुल्यो।
7: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
4: हाम्रा विशेषताहरू, शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
3: आधुनिक भौतिक पूर्वाधार,
4: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
4: विस्तृत जानकारीका लागि
8: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877, 98-560-2059।
9: अब पढाई हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
10: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
9: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
10: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-75-71-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
3: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैडापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
4: वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
3: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
4: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
4: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैडापाटन, फोन 061-571-809-574-997।
3: It's New Galaxy Time.
2: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
3: संस्थाका विशेषताहरू,
2: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
3: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
2: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
3: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
2: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
3: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
2: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमी एक्सलेन्स सिन्स 1994।
12: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
13: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
12: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
13: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
12: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
13: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
12: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
13: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
14: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच: प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
15: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
16: डिजिटल ठगीबाट बचौं।
17: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
16: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
17: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
18: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
19: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
18: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
19: शिखर इन्स्योरेन्सको सहकार्यमा
18: अस्पताल खर्च सहाराले गर्छ।
19: ई सेवा सबै सधैँ सँगै।

0: टोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
2: विस्तृत जानकारीको लागि
3: 061-576-3161, 98461-5744, 98460-1796।
2: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल, स्ट्रीट नम्बर 5, पोखरा 9, नयाँ बजार।

0: तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ। महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
1: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513558, विजिट www.landmarknepal.com।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित

0: उपकरण सहित को प्रयोगशाला,
1: कम शुल्क में सहज पढ़ने र प्राविधिक जनशक्ति को उत्पादन,
2: फारम वितरण धमाधम भैर, फारम वितरण को अंतिम मिति यही जेठ 13 गते बुधवार सम्म, सीट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित राख्नुहोला।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
1: एक्सलेन्स इन टेक्निकल एजुकेशन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 061-588-364-580-725।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आका अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
0: दिपी नयन आँखा घर क्लिनिक प्राली,
3: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
8: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
13: थाहा छ सल्लाहकार तेरे के हो
14: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
12: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
15: फिस्टल आईवेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
16: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
15: किन आत्तिनु पर्यो? फिस्टल अस्पतालमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
16: साच्चै हो र?
15: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
16: हो त?
15: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
17: होम केयर सेवा, होम केयर सेवा।
18: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
17: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
17: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
17: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
17: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
17: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-77।
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
21: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
20: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
21: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
20: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
21: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
20: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
21: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
22: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
23: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
24: के ल्याएर अफर?
23: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
24: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
23: हो त, अझै कार्यालय पुगेर खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
24: वाह, प्रगति पनि, शिक्षा पनि र उपहार पनि।
23: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामीसँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
25: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
25: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
26: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
27: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
28: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
29: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
28: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
29: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: கோல்கேட் மேக்ஸ் ஃபிரெஷ் மிந்த்ரா பகாவ் தாஜகி ஜகாவ்.
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383769। TNT एक्सप्रेस द पिपुल नेटवर्क।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल, अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ, देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ, द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
5: ए
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ, नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, KYC अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
6: हो नि हुलाकमा जाऊ न,
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
10: ए सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
3: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
4: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
3: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू
3: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिसो, फोन 06586536, मोबाइल 98560636536, 98560536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
10: गुड मर्निंग पोखरा,
7: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू,
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join us to shape your future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर, फोन 061-577-18, 98-63-32-836, 98-562-22-09।
6: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
7: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
6: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
7: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
8: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनियरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
9: कुमुदिनी होम्स माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
10: गण्डकी प्रदेशको एघारवटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
9: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
10: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
9: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
10: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
9: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
10: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
9: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
1: भर्ना खुल्यो।
11: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू,
12: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
12: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
12: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
13: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
14: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त ISCSG, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
13: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
14: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
13: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
14: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
13: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
14: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
15: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
16: हर एक स्पेंडिंग

0: का घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061576458 577903। मौकाको फाइदा उठाउनुहोस्।

0: पीपी कोइराला मेमोरियल कैंसर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन का वरिष्ठ कैंसर रोग विशेषज्ञ अब पोखरा में के तपाई को शरीर में गाठा गुठी तथा स्त्री संबंधी ब्रेस्ट समस्या तथा पाठेघर संबंधी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
1: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028959301 581871.
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
2: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764119905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905746044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
12: फोन 0615-72648-549।
14: यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति, कहिले करोडपति?
15: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
16: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
16: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
16: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
7: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता, व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
8: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसिबियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9556019218, 9028857710।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
9: होइन, कसले भन्यो?
8: ल गाउँभरि हल्ला चलिरहेछ त।
9: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त।
10: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
8: कस्तो मन छाने कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
10: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ, त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
8: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
11: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
12: आजको बचत भोलिको भविष्य, तपाईको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
13: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
14: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नातिनुहोस्।
15: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
16: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
15: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
14: उपचार हुने रोगहरू:
15: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा 1 हरिचो, फोन 06856536, मोबाइल 98560036536, 98560006536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: कोलगेट मैक्स फ्रेश मिंत्रा भगाओ ताजगी जगाओ।
1: मानसिक स्वास्थ्य समस्या का लक्षण,
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मानसिक समस्याबाट बस्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: टाइम चेक
5: यति बेला पूर्वाह्नको 10 बजेको छ
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच: प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
4: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: 44 वर्षको गर्विलो इतिहास रहेको,
4: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
4: विस्तृत जानकारीको लागि
3: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू: शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
4: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
6: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877, 98-560-20-059।
4: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
7: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
4: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
7: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
4: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
7: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
4: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
2: भर्ना खुल्यो।
5: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
2: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
3: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
2: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
3: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98-462-42-010
4: It's New Galaxy Time.
5: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
2: संस्थाका विशेषताहरू
5: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
2: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
5: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
2: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
5: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
2: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
5: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमी एक्सिलेन्स सिन्स 1994

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
3: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बीपी कोइराला मेमोरियल कैंसर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन का वरिष्ठ कैंसर रोग विशेषज्ञ अब पोखरामा के तपाई को शरीर में गाठा गुठी तथा स्त्री संबंधी ब्रेस्ट समस्या तथा पाठेघर संबंधी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
1: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321 061 581 8071
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार हुने समस्याहरू
3: हृदयघात
2: हाई ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्भमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5334
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: 100,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेका पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
7: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएफ क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएफ क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएफ क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
8: समय बितेको पत्तै हुँदैन तर के तपाईँ
7: समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ

संस्थाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना सुरु गर्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्छन् त डाक्टर
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ अफेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिपी नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-5।

0: 7044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
2: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 0615902175929219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0615901625901363।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764111905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
12: सल्लाहकार
13: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइप पानी चुहियो नि।
11: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
14: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
14: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
14: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
14: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
16: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
4: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
5: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
4: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
5: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमौ गाउँ सहर फरर।
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नाच्नुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिसो, फोन 061586536, मोबाइल 9856036536, 9856006036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
5: यति बेला पूर्वाह्नको 11 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Aloha, namaste, good morning, सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा उपस्थित भइसकेको छु। शान्ति र विकासको लागि संचार रेडियो अनुबुण 93.4 MHz सँगसँगै र मेरो नाम सबिन हो। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज छ। रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा मार्फत एकै साथ लाइभ सुनिरहनु भएको छ। विश्वको जुनसुकै ठाउँमा हुनुहुन्छ तपाईँ इन्टरनेटको माध्यम मार्फत कार्यक्रम सुन्न सक्नुहुनेछ। नेपाली मण्डहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ है त ल ओके। अब आज मिति 2083 साल जेठ महिनाको 8 गते शुक्रबार हो। अंग्रेजी तारिक अनुसार मे 22, 2026 रहेको छ र आजको यो शुक्रबारको बसाई अन्तर्गत रहेर हामी तपाईँ समक्ष कुराकानी त गर्छौ नै, सँगसँगै तपाईँका कमेन्टहरूलाई पनि म लिन्छु। फेसबुक लाइभमा आएका कमेन्टहरूलाई मैले पक्कै पनि लिने हाल्छु। तपाईँ कमेन्ट गरिसके पछाडि सुन्न चाहिँ नभुल्नुहोला, यता आएर फेसबुकमा कमेन्ट गर्नुहोस् उता रेडियोको माध्यम मार्फत सुन्नुहोस्, अथवा अनलाइनमै हुनुहुन्छ भने हाम्रो फेसबुक पेज मार्फत नै सुन्न सक्नुहुनेछ, त्यसमा पनि समस्या भएन होइन। अरू ठिकठाक नै छ होला। अब हिजो अम्मै हिजो दिउँसोबाट नै लगभग कति बजेबाट 3 बजे झण्डै 3 बजे नै लागेको थियो होइन, चार बजेबाट हिजो पानी पर्न सुरु भएको। ओ माई गड, पोखरामा के साह्रो ठुलो पानी पर्यो है, बाफ्रे। तपाईँले देख्नुभयो पनि भयो होला होइन, सामाजिक सञ्जालतिर भिडियोहरू पनि पोखराको विभिन्न ठाउँहरूमा त्यो जुन बाढी होइन, सड़कमा सड़क थिएन त्यो बेलामा, खोला थियो कि धेरै। यो महेन्द्र पुल जुन यो पालिखेचोकबाट तल लागिसके पछाडि जुन यो महेन्द्र पुलको साइड छ होइन, यहाँनिर यो जुन बुद्ध विशाल बजार अगाडि त्यहाँनिर स्कुटर बगाइरहेको दृश्यहरू धेरैको क्यामेरामा कैद भएको रहेछ। आज देख्न पाइएको थियो, हिजो नै देख्न पाइयो, आज पनि त्यो देख्न पाइन्छ। र सँगसँगै धेरै ठाउँमा स्कुटरहरू बाइकहरू बगाएका दृश्यहरू थिए। कोही ठाउँमा मानिसहरू तर्न एकदमै गाह्रो भइरहेको होइन, यस्तो खालको पनि देखिरहेको थियो। अब तपाईँलाई के लाग्छ, यो खास के हुनुपर्ने हो, कसो हुनुपर्ने हो है, त्यो विषयमा पनि हामी यसो केही कुराहरू कोट्याउनेछौँ। स्पेसल्ली भनेको त अब त्यही नै हो, आज एकदम शुक्रबारलाई एकदम रमाइलो बनाऊ, कुराकानी गरौँ। तपाईँ आउनुभयो भने कुराकानी गर्न सकिन्छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला। कोही सुन्दै हुनुहुन्छ र फुर्सदमै हुनुहुन्छ भने 0165340040 मार्फत आउनुहोला। स्टुडियोको टेलिफोन नम्बर खुला एकैछिन पछाडि हुन्छ, तपाईँसँग कुराकानी म गर्छु। करिब करिब 12 बजेसम्म यस्तै गरी नै गीत पनि बज्छन् र हामीलाई अब कोही घरमै बसेर अथवा खाना खाँदै खाना बनाउँदै के छ होइन, पसलमा बसेर गाडी चलाउँदै कसरी सुन्नु भएको छ, जे सुनेर भए पनि साथ दिनुहोस्। कोही त्यस्तो इच्छुक हुनुहुन्छ भने सहभागिता पनि जनाउनु 061-543-0040 मार्फत। पोखराको बिहानको मौसम फेरि पानी पर्ने कि जस्तो पनि थियो, तर अहिले चाहिँ खासै त्यस्तो पानी पर्ला जस्तो भइरहेको छैन। अब मौसम पूर्ण रूपमा खोलिसकेको अवस्था पनि छैन होइन, यो गर्मी बेलामा अब साह्रो पानी परेर भयो भने पनि अलिक शीतलो चाहिँ फिल हुन्छ, त्यो यहाँलाई नै थाहा नै छ होइन त ल ठिक छ। अब सुरुवातमा अरू प्रसङ्गहरू पनि छँदैछन् होइन ओके। हामीलाई धेरैजना साथीहरूले सुनेर कमेन्ट पनि गर्दै हुनुहुन्छ र यता फोन पनि आइसकेको छ, हामी फोन एकैछिन पछाडि ल्याउँला भन्ने हो। अब आइसक्नुभयो के गर्ने है, फोन ल्याउनु त अनि म कमेन्ट दिन्छु। खासमा मैले केही कुरा एउटा गीत बजिसकेपछि मात्र फोन लिने हो होइन, तर एकजना साथी आइहाल्नुभयो, अब उहाँलाई के कुरा हुने। नमस्ते।
1: हेलो, नमस्ते सबिनजी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म फुलबारीदेखि रेनु सुनार।
0: फुलबारीबाट
1: रेनु सुनार।
0: रेनु के सालको भयो?
1: मेरो ठिकै छ हजुर, अहिले यसो बिरामीघर बेड रेस्ट गर्दैछु।
0: ए बिरामी के भयो त्यस्तो खासमा? चोटै लाग्यो है। सिद्धार्थ चोकबाट आउनुहुन्थ्यो, बिचमा धेरै समय हराउनु भयो तपाईँ त। ए ल एकदम खुसी लाग्यो। अनि व्यापार व्यवसाय छ नि?
1: ठिकै छ, व्यापार व्यवसाय
0: सिद्धार्थ चोकमै हो नि? त्यही त पहिला सिद्धार्थ चोकबाट आउनुहुन्छ एकदम ठिकठाक छ धेरै लामो समय भयो कुराकानी लगभग
1: वर्ष
0: अनि दुई तीन वर्षपछि आज एक्कासी आउँदा त अनौठो लाग्ने कि ए हजुर हजुर है ल धन्यवाद त्यसको लागि ल अनि अरू केही छ सुनाउनुहोस् यो बीचमा उन्नति प्रगतिको कुराहरू सुनिराख्नुहुन्छ ल एकदम एकदम खुसी लाग्यो केही सुनाउनुहुन्छ हजुर रेणु केही सुनाउनुहुन्छ
1: सुनाउन अलिक पछि सुनाउनु सर अहिले म बिरामी बिरामी
0: छु ए हो
1: बरु गीत रोज्नु
0: पाइन्छ ए पाइन्छ पाइन्छ ल रोज्नु सर गीत त मजाले पाइन्छ
1: एउटा गीत आधुनिक गीतै होला त्यो होइन
0: ल भन्नुहोस्
1: म तिम्रो सर छोरी टाढा टाढा जाँदैछु भन्ने गीत सुनाइदिनु न
0: कहाँ जाँदै हुनुहुन्छ
1: खाली कहिले त
0: होइन कहाँ जाँदै हुनुहुन्छ अब सर छोडेर जाने कुरा गर्नुभयो गीतमा
1: मात्रै त्यस्तो
0: ए हस् यसो खबर गरेर जानु होला है हस् ल सुन्दै गर्नु होला हस् हस् नमस्ते रेणु सुनार हुनुहुन्थ्यो धेरै लामो समयपछि सम्झिनुभयो है साथीहरूले सुन्नुहुन्छ होइन कहिले काहीँ सम्झिनुहुन्छ म तिम्रो सहर छोडी टाढा टाढा टाढा टाढा जाँदैछु तिमीसँग कहिल्यै नभेट्ने बाचा कसम के खाँदैछु भन्ने हो कि रेणुलाई थ्याङ्क यू सो मच सम्झिनुभयो फुलबारीदेखि अघि पछि सिद्धार्थ चोकबाट धेरै वर्ष पहिले सायद दुई वर्ष भन्नुभयो भने त्यही नै होला दुई तीन वर्षपछि सम्झिनुभयो साथीहरूले सम्झिनुहुन्छ खुसी लाग्छ र पोखरा कल इन कार्यक्रममा हामी तपाईँको सहभागिता लिन्छौं 0165443040 मार्फत फेसबुक लाइभ मार्फत एकजना साथीले दुईजनाले कमेन्ट गरिसक्नु भएछ है त ल ओके यो कमेन्टलाई लिइहालौं हामीलाई शिवकुमार विश्वकर्माले औद्योगिक क्षेत्रबाट कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता एकदमै मजाले कार्यक्रम सुन्नुहुन्छ र हामीलाई कमेन्ट पनि गरिहाल्नुहुन्छ एकदम अहिले पनि उहाँले सुन्दै हुनुहुन्छ ओके थ्याङ्क यू शिवले लेख्नु भएको छ समयको चक्र धेरै छिटो चल्छ त्यसैमा आफ्नो बल र धनको घमण्ड कहिल्यै नगर्नु किनकि बल र घमण्ड कति बेला समाप्त हुन्छ पत्तै हुँदैन शुभ प्रभात नमस्कार नमस्कार दाई म पनि सुन्दैछु है पोखराको लिन आजको मौसम शीतल शीतल छ है भन्नुभएको छ थ्याङ्क यू सो मच शिवकुमार विश्वकर्मा अल द वे फ्रम हामीलाई औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनिरहनु भएको छ उहाँले मुसु मुसु हाँस्दै हुनुहुन्छ हो ल थ्याङ्क यू सो मच सेवालाई धन्यवाद व्यक्त गर्छु हामीलाई कार्यक्रम सुनेर सायरी सहित कमेन्ट गर्नुहुन्छ कृष्ण परियाले कमेन्ट गर्नुभएको छ नौडाँडाको शिला टेलरबाट होला सायद होइन नमस्कार हजुर सुन्ने तर्खरमा छु रेडियो के छ हालखबर हजुरको यता त पानी पर्ला जस्तो छ अरे है नौडाँडातिर पानी पर्ला जस्तो छ त ल ठिक छ अब यो बर्खाको बेला शुरू हुनै लाग्यो होइन पानी त पर्ने नै हो भने परापूर्व कालमा पोखरा खोला नै थियो रे त्यही भएर होला बाटोमा खोला बग्ने अरे अघि मैले भन्दै थिएँ कि जुन पोखराको सड़कमा हिजोको दृश्य धेरै ठाउँमा अब अहिले त सामाजिक सञ्जालमा आइ नै हाल्छ होइन ठाउँ ठाउँमा के कस्तो भइरहेछ के हुन्छ पानी पर्दाखेरि भन्ने कुरा होइन धेरैजनाले भिडियो खिचेर पनि हाल्नु भएको थियो टिकटकतिर अथवा सामाजिक सञ्जाल फेसबुकको रिल्समा त्यही भएर मैले अघि बाइक स्कुटर बगाएको कुरा खोलामा सड़कमा खोला बगेको कुरा होइन यता लेक साइडतिरको पनि एउटा फोटो आइरहेको थियो पुरै होइन त्यो बाराई चोक्नेर पुरै चाहिँ पुरै खोलै के खोलै चाहिँ आइरहेको दृश्य पनि सार्वजनिक भएको थियो त्यही कुरालाई यहाँ कृष्णले जोडिहाल्नु भएछ परापूर्व कालमा पोखरा चाहिँ खोलै थियो अरे कि होइन त्यही भएर होला बाटोमा खोला बग्ने भन्नुभएको छ र प्रदीप राज पाण्डेको आवाजमा छ भन्नुभएको छ हो कृष्ण तपाईँलाई थाहा छ नि होइन त नौडाँडाको शिला टेलरदेखि कृष्ण परियारले कार्यक्रम सुन्नु भएको छ एकदमै प्रिय मित्र रेडियो अन्नपूर्णको शुभचिन्तक भन्छु म चाहिँ पोखराको न्यू रोडमा बाटबटिनी अगाडि न्यू वेयर फेसन पनि छ उहाँको व्यस्त मान्छे एकदमै भेट्नै गाह्रो होइन यसो फोन कुराकानी गरौँ न भनेर फोन आयो नि म त व्यस्त छु भन्ने मान्छे व्यस्त भरै है उहाँले फेरि व्यस्त भनेको ओके 0165443040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला नै छ अब एकजना साथी आएपछि त के गीत बजाउनु होइन अब अहिले गीत एकैचोटि बजाउँला अब म तिम्रो सहर छोडी टाढा टाढा टाढा टाढा जाँदैछु यो आवाज तपाईँको लागि म राख्दैछु 0165443040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ भन्दै अहिलेको लागि एउटा गीत नै सुनौ अघि रेणुले रोज्नु भएको थियो फुलबारीबाट उहाँले रोजेको गीत अब क्रममा म प्रस्तुत गर्दैछु, यहाँहरू पनि सुन्नुहोला र सहभागिताको लागि 61 543 0040।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि

0: यहीँबाट जोडिहाले मैले, जब ठूलो पानी पर्छ पोखराको सड़कमा भल होइन बाढ़ी बग्छ। ओह्रालो भूभाग रहेको पोखराको सड़क छेउको नाली थेक्नै नसक्ने गरी बग्ने भलबाढ़ीले सड़क जलमग्न नै हुन्छन्। सवारी आउजाउ गर्न समेत गाह्रो पर्छ। सानत सवारी साधन त रोकिएकै ठाउँमा ढल्छन् र बग्छन् पनि। बिहिबार पोखरामा मुसलधारे पानी पर्यो। पोखराको सड़कमा भेलबाड़ी नै बग्यो। पोखराको न्यू रोड, महेन्द्र पुल, पृथ्वी चोक, सभागृह चोक, लेकसाइड लगायतका क्षेत्रमा जलमग्न भए। होइन, सड़कमा भेल मात्र बगेन, फोहोरका पोका समेत बगे। जब झरी पर्यो पोखराका सड़कभरि छरपष्ट पोकाहरू देखिने गर्छन्। शुक्रबार बिहान पोखराका सड़कमा छरपष्ट फोहोरका पोका देखिए। शुक्रबार बिहान केही ठाउँमा सफा गर्ने काम भए पनि धेरै ठाउँ अबेरसम्म छरपष्टै अवस्थामा थियो। झरी पर्दा जलमग्न हुने फोहोर छरिएर दुर्गन्ध फैलिने हो कि भनेर यति बेला चिन्तित पोखरेलीलाई भएको छ। पोखरामा फोहोरको दिगो व्यवस्थापन नहुँदा बेला बेलामा सड़कमै फोहोर थुप्रिने गर्छ। सोही फोहोर सड़कभरि छरपष्ट भएको दृश्यले पोखरालाई नै गिज्याइरहेको छ। पोखरा 21 भन्ने ठाउँमा पछिल्लो पटक फोहोर व्यवस्थापन गरिएको थियो भने अब त्यो अवस्था फेरि किन यस्तो अवस्था आयो भन्ने छ। र पोखरा महानगरपालिका फोहोरमा महिला शाखा प्रमुख प्रभात लामिछाने भन्छन्, पोखरा 21 दुई दिन फोहोर फाल्ने स्थिति बनेन, नागरिकले सड़कमै फोहोर फालिदिएर छरपष्ट बन्यो। पोखरा 32 लामे हालमा स्थायी व्यवस्थापन हुँदै आएकोमा त्यो ठाउँमा भरिएपछि महानगरलाई अन्य ठाउँको खोजी गर्नुपर्ने अवस्था आएको हो। र अब कहिले पोखरा 14 कहिले पृथ्वी चोक शान्तिवन वाटिकामा लगेर फोहोर गाड्ने काम भएको छ। पोखराको दोबिल्ला वारी र पारी गरेर पनि फोहोर गाड्ने र व्यवस्थापन गर्ने काम भएको थियो। निकै लामो समय पोखरामा फोहोर यसअगाडि रोकियो, होइन, त्यो दुर्गन्ध नै फैलिएको थियो कि तपाईँलाई पनि थाहा नै थियो होला। र पछि जसोतसो उठाइएको थियो। हिजोको पानीले फेरि के भयो त भन्दाखेरि छरपष्टै बनाइदियो कि, दुई दिनदेखि फोहोर उठ्न सकेको थिएन पोखरामा। होइन, हिजोको त्यो जुन पानीले बाढ़ीले फोहोर छरपष्ट बनाउँदा आज पोखरा अबेरसम्म पनि पोखरा दुर्गन्धित नै छ। अहिलेको अवस्था के छ मलाई थाहा छैन। अब त्यो यस अगाडिको कुरा चाहिँ त्यो हो। अब अहिले उठ्यो कि होइन, उठाइयो कि के थाहा भयो र यो प्रसंग मैले थोरै जोडेँ यहाँ समक्ष रहेर। 0165340040 मार्फत दुर्गन्धित पोखरा भनेर पक्कै पनि पर्यटनको राजधानी हो पोखरा। पर्यटनको राजधानी पोखरामा यो खालको अवस्था देखिन्छ भने अन्य ठाउँको अवस्था के होला, अब के होला त भन्नुहोस्। दुई दिनदेखि फोहोर नउठ्दा दुर्गन्धित पोखरा, बिहिबारको भेलले सड़कभरि छरपष्ट भयो फोहोर। अनलाइन खबर .com यो समाचार छापिएको छ। बुद्ध एयरको भरतपुर पोखरा उडान बन्द भएछ है त। बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ। विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार पोखरा र भरतपुर आउने यात्रुको संख्या न्यून हुँदै जानु, भाड़ा बढ़नु, पोखरा मुगलिन सड़क राम्रो बन्नु जस्ता कारणले पनि उडान रोकिएको हो। पोखरा जाने वा चितवन आउने ग्रुपहरू भएमा उडान सक्ने गरी हाललाई सेवा रोकिएको स्टेशन म्यानेजर बस्नेतले जानकारी दिनुभएको छ। केही समय यत्तिकै पनि चलाइयो तर सधैँ जहाज खाली उडाउने कुरा भएन, बस्नेतले भन्नुभयो। पोखरा र भरतपुर दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई फोकस गरेर सञ्चालन गरिएको सेवा खासै राम्रो भने हुन सकेन। एकजना साथी आउनुभयो त, उहाँलाई स्वागत गरिहालौ। नमस्ते।
1: हेलो, नमस्ते सबिनजी।
0: नमस्ते, गुड मर्निङ गणेश गुरुङ, के छ हाल खबर?
1: हजुर, एकदम ठिक छ, राम्रो छ।
0: अनि
1: हालसम्मलाई
0: हो, अनि माटे पानीतिर के छ हाल खबर?
1: सबै राम्रै छ, सबै ठिकै छ।
0: यस, गजब छ,
1: सन्चै छ होला, सबै ठिकै छ
0: है। फोहोर त भएन नि त्यहाँतिर?
1: फोहोर गाडी हिजो अस्ति आज्यो, अब चाहिँ नआउने हो क्या त? तपाईँले के भन्नु
0: है? अब दुई दिन भयो पोखराको फोहोर नउठेर बिजोग छ हौ यता महेन्द्र पुल चिपलेडुङ्गातिर त। हिजोको बाढीले हिजो पानी कस्तो पर्यो माटे पानीतिर? हावा पनि लाग्यो अनि पानी फेरि ठुलो पनि पर्यो कि एकदमै है।
1: पानी ठुलो नि पर्यो, माथि छत माथि त भरेर एकैछिनमै

0: त्यो त्यो रेन वाटर नि जाने काम त्यहाँ नि अलिक सानो छ, त्यो अलिक पानी अनि जमिरहने के अलि पानी जाने ठाउँ अलिक सानो रहेछ, त्यही भएर नि ढल माथि पानी
1: खत्तम भयो है।
0: पानी पर्ने बेलामा जहिले मात्रै हेर्न जानु पर्थ्यो
1: त्यो, अनि यसो केही पातहरू अड्किएर केही बुझो लाग्यो भने त अनि त है बर्बाद स्विमिङ पुलै त्यही भन्छ है। त्यही त हिजो नि एकदम ठुलो पानी पर्यो, पानीले गर्दाखेरि पोखराको फोहोर दुई दिनदेखि उठेको रहेनछ होइन।
0: यो
1: अब महेन्द्र पुल सिप्ले ढुङ्गा साइडमा त फोहोरहरू पुरै बाटो बाटोमा थुपारिन्छ,
0: बाटोमा राख्यो होला नि त्यो फोहोरहरू, हामी त्यो गाडी आएपछि त दुई दिनमै त्यस्तो हुने त्यो पोखरी एक्काइस भन्ने कुन ठाउँ पर्छ सर?
1: एक्काइस भनेको यता यो क्रिस्टी साइड हो, त्यतातिर फाल्ने कुरा थियो होइन। अब त्यतातिर पनि अब खै के भयो त्यस्तै भयो अरे, अब त्यस्तै छ। अब एउटा दिगो व्यवस्थापन हुनै सकेको छैन कि पोखरामा, अब फोहोरले गर्दाखेरि दुर्गन्धित छ होइन, यो पर्यटकीय राजधानी भन्न पनि लाज भइसक्यो होइन। अघि म आउँदै गर्दाखेरि पनि यसो हेरेँ होइन, किन यस्तो भयो फोहोर उठ्याएर हिँड्छ कि भन्ने पनि लाग्यो, अनि अहिले विचार सोध्नु पर्ला के रहेछ भन्ने लागिरहेको थियो, तर अहिले फ्याट्टै यहाँ खबर आइहाल्यो अनि जोडिहाल्यो मैले। दुर्गन्धित छ धेरै ठाउँमा, त्यो पोका पारेर राखेको ऊ चाहिँ हिजोको पानीले, अनि फेरि
0: झन् दुई दिन मात्रै भयो नि त, अस्ति नै त झन् कस्तो भयो त्यो झन्,
1: अस्ति नै त बिजोगै थियो नि,
0: बिजोगै थियो है, छिटो अलि छ राम्रोसँग यसको उचित व्यवस्थापन गरिदियो भने त्यतिर है कताबाट त्यो बाहिरकोतिरको प्रवृत्तिहरू गरे नि हुन्थ्यो के होस् हुन्छ के अरे फोहोरलाई
1: हो के अरे, अब त्यस्तो गर्न सक्ने यहाँ क्षमता कसको है,
0: त्यस्तोहरू गरे हुन्थ्यो
1: सरकारले
0: के गर्ने भन्दा नि यो हाम्रो पोखरा
1: महानगरपालिकाले दिगो व्यवस्थापन गरिदियो हुन्थ्यो, सड़कमा फोहोर नफालिदियो हुन्थ्यो, नभइदियो हुन्थ्यो भन्ने हो के अरे। अब फेरि पोखरामा अर्को कस्तो छ भन्दा गणेश, अनि त्यो पानी एकदमै ठुलो आएको बेलामा कि मैले आफूले पनि देखेको हुँ कि होइन, अनि त्यो घर घरबाट फोहोरका पोका फालिदिने के उस पानीमा बगाइदिने कि, हेर्नुहोस् त बिजोग
0: त्यो तल दुई किलो मुहानमा त उहाँ त प्लास्टिकको थोप्रो त जानुभएको होला नि तपाईँहरूले,
1: दुई किलोमा किन नजानु, दुई किलो मुहानमा गछु म, त्यो
0: त्यो सजिलो नि, अब नहरमा फाल्न सजिलो,
1: सट्ट बाइकमा गयो वात्त फाल्दै हिँड्यो है,
0: सजिलो नि भयो, अनि त्यस्तो त्यस्तो थियो है, अब त त्यो नहरमा सबै ढाक्दैछ सबै छोप्दैछ कि,
1: त्यही त अब त्यो बरु एक दिन दुई दिन घरमै राख्ने के व्यवस्थापन गर्न सक्नु पर्यो कि, एक दुई दिन कम्तीमा लै हप्ता होइन, यसो छोपछाप पारेर राखेर बरु कसरी हुन्छ, अलि अलग ठाउँमा राखेर भए पनि सकभर त्यसरी बाहिर नफालौ न भन्ने हो कि होइन कुरा,
0: त्यो बाहिर एक दुई दिन त हामी अब त्यो फोहोर त राम्रोसँग गर्नु पर्थ्यो कि अरे, खोइ
1: त्यही त राजनीति पनि फोहोरी, ठाउँ पनि फोहोरी, अनि पर्यटनको राजधानी रे है, यस्तै छ, जति कुरा गरे पनि के हुने हो के हुने हो भन्ने छ। ल ठिक छ गणेश, एकदम खुसी लाग्यो, अब केही सुनाउने भन्ने कुरा भन्दा नि तपाईँले कुनै गीत सुन्नुहुन्छ?
0: मलाई त्यो सम्झनाको हो कि कुसुमे मालको होला, त्यो सम्झना
1: भन्नुहोस् त, गीत भन्नुहोस् न,
0: त्यो गहिरो गहिरो सागर जस्तै भन्ने के, हाम्रो अन्नपूर्ण एफएमले निकै बनाउँछ बजाउँछ त्यो मर्निङ गुड मर्निङ पोखरामा निकै गीत
1: गहिरो गहिरो सागर जस्तो है,
0: सम्झनाको हो कि कुसुमे मालको, सम्झनाको होला, सम्झना चलचित्र
1: गहिरो गहिरो सम्झनाको
0: कन्फ्युज भयो क्या, सम्झनाको हो कि कुसुम रुमालको हो,
1: गहिरो गहिरो सागर जस्तै चलचित्र ट्रक ड्राइभरको रहेछ, ए होइन होइन ट्रक ड्राइभरको त होइन, बस्नु है, म यहाँ हेर्दैछु कि यहाँ भेट्न त भेटियो होइन तर खोइ गहिरो गहिरो सागर जस्तै भन्ने आयो कुन चलचित्र भन्ने आयो भुवन केसी र तृप्ति तृप्ति नाडाकार उहाँको अभिनय रहेछ अब यो चलचित्र चाहिँ सायद के हो भन्ने कुरो यहाँ ठ्याक्कै भेटिएन है
0: भेटियो
1: गीत त बगाई त भेटियो होइन छोटो छोटो रहेछ अब सायद गहिरो गहिरो सागर जस्तै भन्ने यो अलिक पुरानो पनि भयो होइन त्यसले गर्दाखेरि जमानामा सुन्दै आयो गीत होइन
0: पूर्णिमा हलतिर हेरे होला पूर्णिमा हलमा
1: पूर्णिमा हल छ सम्झना चलचित्रकै रहेछ ल
0: सम्झनाकै होला जस्तो लाग्छ
1: पूर्णिमा हल छ ए पूर्णिमा हल त बन्द भइसक्यो पूर्णिमा हल बन्द भयो अब हल भनेको त अहिले अब माथि बिन्दासिनी बन्द भयो त्यो बाराई कख अनि श्रीकृष्ण र मिड टाउन अनि पोखरा ट्रेडमलमा छ के
0: मिड टाउन ट्रेडमल कता कता छ
1: अब माथि लामाचौरमा छ एउटा
0: एडभान्स अब के अरे चलचित्र हेर्नेहरू नि अब एडभान्स
1: भयो अब घरमै बसी बसी बुकिङ गर्ने अनि टक्क हेर्न जाने क्या आनन्द होइन गणेश गीत सुन्दै गर्नु होला है त हस्
0: हस्
1: नमस्ते उहाँ हुनुहुन्थ्यो गणेश गुरु हामीलाई माटेपानीदेखि फोन गर्नु भएको थियो 11:39 गएको छ गीत सुनाउँदै एकैछिन

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
5: phone 061-576-361, mobile 98461-57144.
6: Contact school administration, GEF Secondary School.
7: Education for enlightenment.
8: डिजिटल ठगीबाट बचौं।
9: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
9: वित्तीय सचेतनाका लागि साङ्ग्री डेभलपमेन्ट बैंकको पहल।
10: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
12: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेशन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 01-597-162-593

0: सोधिहाल्नु पर्यो, उपचार गरिहाल्नु पर्यो, फेर नभए त ढलिएला नि त। ढलेपछि त सिद्धिहाल्यो नि, ढलेपछि त फेरि अब ठाउँमा पुगिएला भनेर।
1: अब पुगे नि एक फेरा त पुग्न पर्ला नि होइन?
0: यस्तो हो नि त, एक फेरा पुग्न पर्ला भनेर अब अलिक बेलै माथि कहाँ पुग्ने भने उमेर पुगेपछि पुगेको पो राम्रो।
1: अब जतिसम्म लेखेको
0: छ होइन, लेखेको भन्दा हुँदैन कि, लेखेको भन्दा हुँदैन, त्यो त आफूले बनाउने हो होइन। कहिले कतिसम्म लेखेको छ भनेर भनियो भने त अब खाँदै नखाइदिए भएकै छैन, स्वा भइहाल्छ शरीर होइन। अनि त्यही भएर के छ बागलुङतिर त पानी कस्तो परिरहेको छ, के छ अवस्था?
1: पानी
0: ठिकै छ, हल्का फुल्का मात्रै परिरहेको छ। अनि गाउँघरतिर के छ काम आजभोलि?
1: काम खासै अहिले केही छैन,
0: केही पनि छैन काम।
1: अब हल्का त घरको काम त
0: अनि रहेछ त,
1: काम त हुन्छ, अरू बाँकी काम हुँदै छैन नि।
0: होइन केही पनि छैन भन्दाखेरि त म त अचम्मै लाग्यो कि,
1: त्यस्तो भन्न खोजेको होइन कि।
0: कामै केही छैन भन्दाखेरि त अब केही न केही अब यताउता घरको काम हुन्छ, यता अब
1: होइन कि घरको काम त हुन्छ, त्यो त खाने काम त अब जहाँ पनि हुन्छ कि, गाउँमा होइन।
0: खाने काम होइन कि, खाने काम भन्दा नि अब यताउता घरको अरू कामहरू हुन्छ नि त, अब घरमा गाई बस्तु होला नि, यसो साग सब्जी यताउता काम त छ नि, त्यही भनेको नि।
1: अरू खेतीपातीको काम छैन भन्दा हुन्छ अहिले भनेको।
0: ए खेतीपातीको त परै कुरा भयो नि, बल्ल त मनसुन सुरु हुँदैछ, कोदो रोप्ने बेला, खेत रोप्ने बेला बल्ल सुरु हुँदैछ नि। म गर्छु आग्रह कुरा, सम्धी गर्छन् गाग्रा कुरा, जस्तो भयो कि। तपाईँले त कामै छैन भन्दाखेरि त मै डर लाग्यो नि त, काम
1: छैन कि, यस्तो हो पनि
0: यस्तो हो। मैले तपाईँको सोधिनँ नि त, अरूको सोधेँ के भयो,
1: अरूको अब घाँस काट्ने होला नि।
0: ओ भयो रहेछ,
1: अब गोडेर भ्याइयो, अब त्यहाँ
0: त्यत्रो विधि काम रहेछ है, कामै छैन भन्दिनँ त, अनि डर लाग्दैन त मलाई। ल गजब, अब हामी अन्त्य अन्त्यतर्फ छौँ, सम्झिँदै गर्नु होला भन्दै कुनै गीत सुन्ने बागलुङेले। कसले गाएको गीत हो यस्तो, फुल अधुरो बास्ना बिना अरे, अरू पुरै थोरै भन्नुहोस् न अझै,
1: जुन अधुरो तारा बिना
0: कसले गाएको गीत हो, ठ्याक्कै बोल आएन कि अझै, फुल अधुर फुल तिमी छ र पो हाँसेको छु भन्ने हो, तिमी छौ र पो हाँसेको छु, तिमी छौ र पो बाँचेको छु, फुल अधुर प्रतिबिम्ब चलचित्रबाट होइन त। तपाईँलाई त केही पनि थाहा छैन कि जिन्दगीमा। ल हुन्छ, सम्झिँदै गर्नु होला, तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै छुटौँ है ल। हस् नमस्ते, हस् हस् लाग्छ हस् ओके। उहाँ हुनुहुन्थ्यो हामीलाई बागलुङबाट, नामै बागलुङ कान्छी हुनुहुन्छ, उहाँसँग कुराकानीलाई पनि मैले टुङ्गाइसकेको छु। अब भने फोन लिने अवस्था छैन किनकि टेलिफोन लाइन मार्फत हामी अन्य श्रृङ्खलामा कुराकानी गर्नेछौ भन्दै आजको लागि मैले के जोड्दै थिएँ अघि, पोखरामा फोहोरको दुर्गन्ध, सगरमाथा आडोहडमा एकै दिन कीर्तिमानी, एक दिनमै 274 जना सगरमाथाको चुचुरोमा पुगेछन्, यो पनि भयो। र आज पनि मौसमी प्रणालीको कायमै छ, केही प्रदेशमा वर्षा हुन्छ भनिएको छ, अलिक सुरक्षित भएर हिँड्नुहोला। जेठ 14 गते सार्वजनिक बिदा भइ नै हाल्यो, तराईका जिल्लामा तातो हावा चलिरहेको छ, अब यो बिजोग छ अवस्था। दिपायल धनगढ़ी नेपालगंजमा अत्याधिक गर्मी छ, आज पनि 39 डिग्री सेल्सियस 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भन्दै आजको लागि कार्यक्रमबाट तिमी छौ र बाँचेको छु म चलचित्र प्रतिबिम्बबाट हेमन्त राणा र संगीत राणाको आवाज तपाईँको लागि छोड्दै, आज फोन गर्नुभयो रेणु सुनार फुलबारीबाट, गणेश गुरूङमाथि भनीबाट, बागलुङी कान्छी बागलुङबाट, कमेन्ट गर्नुहुने शिव कृष्ण लगायत सबै सबैलाई थ्याङ्क यू सो मच। तपाईँ हाम्रो भेट अन्य श्रृङ्खलामा हुने नै छ, यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्, जय होस्।

0: booking an apartment.
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9556019218 9008857710।
4: ओहो नासर बे, कति छाप डिजाइन बे मारे खाना खिनानी खनि तोला
5: खनाई देवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नई सबा मारा दुकान पो मोना नई पेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाई तो हो नी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुअल तुई बिसानारी बेल्ले छाबा कोपिम ओछे।
5: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिसा वा चुअल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जगह मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखराई महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्न यामो
4: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 0615808115 9856535 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा तान मी भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: Admission are open.
8: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at the school. For more details,
7: phone 061-576-361, mobile 98461-571-44.
8: Contact school administration, GAP Secondary School, education for enlightenment.
9: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9844032329, 9808593221, 061-581-871।
10: डिजिटल ठगीबाट बचौं।
11: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
10: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
11: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइड,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: थाहा छ थाहा छ, सल्लाहकार तेरे के हो चेल।
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ने,
5: हर्ने गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्ट पार्क, न्यूट्रिशन मिक्स,
5: चिसो हर्ने।
6: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: दाई, 36 छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दैन प्लिज यार, के तपाईँको छैन दाई?
1: के भन्छ यो?
2: हिम्मत भनेको दाई, हिम्मत
0: भाउजू, भाउजू, भाउजू

0: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि माछपार पोखरामा कक्षा एघारमा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
1: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
0: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि माछबार पोखरा। फोन 061-571-476 98-560-24-216।
1: भर्ना खुल्यो।
0: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98-460-42-010।
3: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
4: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
2: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट

0: डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-20-059।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड़कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-256-53-8-34।
8: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पोइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364, 580-725।

0: नेपाल पे क्यूआर मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-0044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: मम्मी गर्मी भयो के चिसो पिउना
1: पिउनालाई चिसो उठाउ हर्लिक्स
2: गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हर्लिक्स
3: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड़को हुने वा धेरै अग्लो हुने बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाऊ हटे
3: गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्टमा न्युट्रिसन
3: चिसो हटे।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834-34
6: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
7: 93.4

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: ओहो एसई त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्
2: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
1: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
2: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
1: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
2: एकदमै राम्रो सिटीभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
1: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
2: टिपी राख त 98410-68091 वा 98560-80460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: फेस्टिल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
5: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0729।
7: मम्मी, गर्मी भयो के, चिसो पिउन, चिसो उठाउ हर्लिक्स।
8: गर्मीमा नयाँ
7: रिफ्रेसमेन्ट पा, न्युट्रिसन मिक्स,
8: चिसो हर्लिक्स।

0: घरेको भए होइन, गरिहाल्नुस् ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहारा। घरेको भए होइन, गरिहाल्नुस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्ना

0: ఫోన్ పాయింట్స్ సంగా సదై రివార్డెడ్
1: बीपी कोयला मेमोरियल कैंसर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन का वरिष्ठ कैंसर रोग विशेषज्ञ अब पोखरा में के तपाई को शरीर में गाठागुठी तथा स्त्री संबंधी ब्रेस्ट समस्या तथा पाठेघर संबंधी समस्या लगातार भईराखने औषधि प्रयोग गरिराखे पनि निको नहुने र कैंसर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला संबंधी भईराखने लगातार समस्या को समाधान र सही उपचार कराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321 061
3: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97161500230

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार हुने समस्याहरू
4: हृदयघात
3: हाई ब्लड प्रेसर
4: हार्ट फेल
3: छातीको दुखाई तथा थकान
4: मुटुको भल्भमा समस्या
3: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
3: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
3: पेसमेकर राखेको वा राख्नु पर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2

0: सुवर्ण अवसर
1: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
6: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
6: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
7: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
6: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
6: सम्पर्क मोबाइल 9856019218, 9008857710।
8: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मम्मी गर्मी भयो के, चिसो पिउन,
13: पिउनलाई चिसो उठाउ हले
12: हले, गर्मीमा नयाँ स्विच
13: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
12: चिसो हले।
14: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2 77।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
2: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि।
1: हाँ?
2: हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
1: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
2: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता, नजिकैको शाखा कार्यालय वा फोन 01590702175 सम्पर्क राख्नुहोला।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ,
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: Hush, hush, hush, Baba's sleeping.

0: मम्मी गर्मी भाई के ची सो
1: पीना लाई चीसो उठाओ हले
2: हले गर्मी मनाया
1: रिफ्रेशमेंट पार न्यूट्रिशन चीसो
2: हले
3: माउंट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-577-718 98463-32836 98562-22099।
4: ओहो नासर बे कति छाब डिजाइन बे मारे गए ना किना नी खानी तोला
5: खनाई बीवा नासर बे रूपा कोट ज्योति सुनचाती दुकान महेंद्र पुलारी तोला
4: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसलाई नी चार बा चूरा रैया औठी हमेला झोका टॉस टिकरी हार तन चनाई तो होनी सजा मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छाबा पोपिन ओछे
5: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचादी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आई रूपाकोट ज्योति सुनचादी दोकाने घी शाखा पोखराई महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
5: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
4: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचादी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-588-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2 77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार हुने समस्याहरू
3: हृदयघात
2: हाई ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्भमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5383-834
5: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने
6: हर्ने
5: गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
6: चिसो हर्ने

0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंक पहल।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98569927।
4: घुट्टू घुट्टू पियो या सिप पर रमायो,
5: अब गर्दी लाइकी चीज को हर्डी।
6: गर्मी हैन, रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चीज को हर्डी को।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061551728, मोबाइल 98560027।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: कोलगेट मैक्स पे मिंत्रा भगाओ ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछापुस्रे गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा NPI नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
8: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड
11: प्रेसर,
12: हार्ट फेल,
11: छाती को दुखाई तथा थकान,
12: मुटु को भल्क मा समस्या,
11: मुटु को बात रोग,
12: हाई ट्राइग्लिसेराइडिजी,
11: मुटु को धड़कन मा अनियमितता,
12: हाई कोलेस्ट्रोल,
11: पेस मेकर राखे को वा राख्नु पर्ने,
12: एंजियोग्राफी एंजियोप्लास्टिक गरे को वा गर्नु पर्ने,
11: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
11: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2665 53834।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको चियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ स्विच
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ले
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात
4: हाई ब्लड प्रेसर
5: हार्ट फेल
4: छातीको दुखाई तथा थकान
5: मुटुको भल्कमा समस्या
4: मुटुको बाथ रोग
5: हाई ट्राइग्लिसेराइडिटिजी
4: मुटुको धड्कनमा अनियमितता
5: हाई कोलेस्ट्रोल
4: पेसमेकर राखेको वा राख्नु पर्ने
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: कोलगेट मैक्स फ्रेश निंद्रा भगाओ ताजगी जगाओ।
1: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856192018 9008857710।
5: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856992 77।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061577718, 9843632836, 9560220।
7: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
8: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन पालिखेचो। सम्पर्क 9834340329, 9008259321, 061581.
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274-23-537-52।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो
14: हेलो,
12: अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
12: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्छन् त डाक्टर?
13: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 0164334-33640।
16: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
17: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
16: किन एएसी लाइट ब्रिक नै?
17: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
16: वाह, मैले खोजेको जस्तो रहेछ।
17: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन 01-591-35-96, 98-012-35-444।

माउन्ट अन्नपूर्णमावि नदीपुरमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-577-718, 98463-32836, 98562-229।

0: भएको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
0: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआईले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
4: हृदयघात,
2: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-5384-834।
6: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे, गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट न्यूट्रिशन मिक्स चिसो हटे।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: होम केयर सेवा, होम केयर सेवा,
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवाहरू
10: बच्चाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856 99277।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

0: विश्व ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य ब्याङ्कमा रु 5 लाखदेखि 1 करोडसम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
3: हामी छौं तपाईको साथ, बनाउन तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको साथ पाउनुहोस् सजिलो सलुसन।
3: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ ब्याङ्कले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम सहरको।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: ल, गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा
5: कागको पछि लाग्ने त?
6: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौड बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
7: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू:
10: हृदय घात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाइ तथा थकान,
10: मुटुको भल्कमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नुपर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-5334-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834
11: कराई चिसो उठाऊ हर्ने गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स चिसो हलिक्स।
12: 93.4
13: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
14: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
14: अध्यापन हुने विषयहरू
13: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
14: विशेषताहरू
13: विषय विज्ञद्वारा अध्यापन गराइने
14: अत्याधुनिक प्रयोगशाला
13: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
15: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: tayo na Refreshment Sunday Nutrition Dina Ayo Mausam Shiso Horisko
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
3: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट,

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति

0: विराटनगर। थप जानकारी का लागि सम्पर्क नम्बर 9761002530।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061554915288778 98560209।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हले
4: हले गर्मीमा नयाँ ड्रिंक
3: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
4: चिसो हले।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834।
8: घरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
10: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नम्बर वन ब्रान्ड, नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ,
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
4: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हर्ले
7: हर्ले, गर्मीमा नयाँ ट्रिक,
8: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
7: चिसो हर्ले।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम सिसोहरिसको।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
4: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने
5: हर्ने गर्मीमा नयाँ ट्विस्ट
4: रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिक्स
5: चिसो हर्ने।
6: हेलो
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
7: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
4: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
8: मुटु संबंधी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाइ तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-2665-5384-834।
10: होम केयर सेवा, होम केयर सेवा,
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2977।
12: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
13: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
13: अध्यापन हुने विषयहरू
12: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
13: विशेषताहरू,
12: विषय विज्ञद्वारा अध्यापन गराइने,
13: अत्याधुनिक प्रयोगशाला,
12: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
14: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
15: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
16: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
17: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
16: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
17: शिखर इन्स्योरेन्सको सहकार्यमा
16: अस्पताल खर्च सहाराले गर्छ।
17: ई सेवा सबै सधैँ सँगै।
18: भर्ना खुल्यो।
10: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
18: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
10: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
18: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
10: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
18: निर्मला बराल संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।
19: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेसनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
20: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
21: विस्तृत जानकारीको लागि
20: 061-576-361 98461 98460-1796
21: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
22: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
23: सर्टिफिकेट इन डेन्टल साइन्स,
24: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
23: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
24: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
24: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
22: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
24: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हटे
2: गर्मीमा नयाँ ट्रिक
1: रिफ्रेशमेन्ट न्युट्रिसन
2: चिसो हटे
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs, and IT personnels. Join Must Shape a Future. Varnapharam Bitaran Bhairayeko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-577-718 98463-32836 98562-22099

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
3: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्लिक्स।
6: हर्लिक्स गर्मीमा नयाँ ट्रिक,
5: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
6: चिसो हर्लिक्स।
7: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-0900।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा
7: लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 061-570-718, 98463-32836।

0: फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5334।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?

0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेखन किन नि खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलाडी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
4: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
3: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
3: तोय निल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 9855358 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
7: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856997
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 New Road फोन 061-590-162 590-163
10: फिस्टल आइबेब केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
11: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
10: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
11: साँच्चै हो र
10: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
11: हो त
10: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आइबीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274523752
1: रामुदाई परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9556019218 9808557710
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9852355928 विजिट www.landmarknepal.com

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ। सल्लाहकार के रे के अचेल।
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता गर्न कास्की जिल्ला अदालतको अनुमति, अब सहकारी ठगीको मात्रै अभियोग कायम। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिको आधारमा अघि बढ़ाइने असीम शाहको भनाए। पोखरा 23 हालसम्म 28 किलोमिटर सड़क कालोपत्र। वडाको समृद्धिको लागि निरन्तर काम गर्ने वडादेशी गुरूङको प्रतिबद्धता। पोखरा 14 आयोजित साबुन सरफ बनाउने तालिम सम्पन्नमा 55 जना सहभागी। नेपाल मणिपाल शिक्षण अस्पतालमा शुक्रबारबाट बेसिक आईसीयू कोर्स शुरू, 30 जना सहभागी। परराष्ट्र मन्त्रालयद्वारा चिया निर्यात सहज भएको जानकारी, 687 नेपालीको उद्धार सम्पन्न। लिबियाली संकटको राजनैतिक समाधानको लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। दक्षिण चीनको ग्वाङडोङमा भीषण वर्षा, 16,000 भन्दा बढ़ी मानिस सुरक्षित स्थानमा सारिए। र आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालसँग अमेरिका 122 रनले पराजित। दुई खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा मलेसियामाथि नेपाली महिला टोलीको क्लीन स्वीप। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने विरूद्ध दर्ता भएको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले शुक्रबार निवेदकको माग बमोजिम हुने आदेश दिएको हो। अब लामिछाने सहित पोखराको सूर्यदर्शन सहकारीको मुद्दाका प्रतिवादीहरूलाई सहकारी ठगिएको मात्रै अभियोग कायम रहने भएको छ। रवि लामिछानेसँगै जीवी भन्ने गितेन्द्र बाबु राई, छविलाल जोशी लगायतको पनि अन्य मुद्दा फिर्ता हुनेछ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गर्नुभएको थियो। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले सोही बमोजिम अदालतमा निवेदन दिएको थियो। अदालतले निवेदकको माग बमोजिम हुने आदेश गरेको हो। 2081 असोज 18 गते कास्की जिल्ला अदालतमा रवि विरूद्ध सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। संविधान संशोधनको बहस चलिरहेको बेला विभिन्न राजनैतिक दलका नेताहरूले सीमान्तकृत, दलित, महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिएका छन्। राजनैतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताको लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनको लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिको आधारमा अघि बढ़ाइने बताउनुभएको छ। विभिन्न राजनैतिक दलका नेताहरूसँग संविधान संशोधन बहसपत्र तयारीका विषयमा सुझाव संकलन गर्ने क्रममा उहाँले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनैतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिल्याउनेमा सरकारको जोड़ रहेको बताउनुभयो। कार्यदलको हिजोको छलफलमा संयोजक शाहले संविधान जारी हुँदाको राजनीतिक संघर्ष, जनआन्दोलन, मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 23 वडाध्यक्ष रामकाजी गुरूङले आफ्नो कार्यकालमा हालसम्म 28 किलोमिटर सड़क कालोपत्र गरिएको बताउनुभएको छ। आफूहरू निर्वाचित हुनुअघि 1 मिटर सड़क समेत कालोपत्र नभएको उल्लेख गर्दै उहाँले वडा कार्यालय र महानगरपालिकाको समन्वयमा प्रदेश तथा संघ सरकारसँग विभिन्न योजना ल्याएर हालसम्म 28 किलोमिटर सड़क कालोपत्र गरिएको जानकारी दिनुभएको छ। आफ्नो वडा भौगोलिक दृष्टिकोणले पोखरा महानगरपालिकाका सबैभन्दा धेरै ठूलो तथा विकट वडामध्ये एक रहेको बताउनु भएको छ। 47.8 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको समग्र विकासको लागि विभिन्न संघ संस्थासँग सहकार्य गर्दै स्वास्थ्य, बालबालिका, वन तथा पर्यापर्यटनका क्षेत्रमा समेत उल्लेखनीय काम गरिएको छ। कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउन वडाले किसान लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। विकास निर्माणदेखि सामाजिक क्षेत्रमा समेत सबैसँग हातेमालो गर्दै वडा कार्यालय अगाडि बढ़िरहेको वडाध्यक्ष गुरूङको भनाइ छ। वडाध्यक्ष गुरूङले निर्वाचनका क्रममा जनतासामु गरेका प्रतिबद्धता भन्दा बढ़ी काम गर्न
सफल भएको दावी समेत गर्नुभएको छ। आगामी दिनमा पनि पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर वडाको समृद्धिको लागि निरन्तर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पोखरा महानगरपालिका वडा नम्बर 14 ले आयोजना गरेको दैनिक घरमा प्रयोग हुने साबुन सरफ बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ। आमा समूह तथा दिदी बहिनीको लागि आयोजना गरिएको तालिमको समापन गर्दै वडाध्यक्ष बोधबहादुर कार्कीले घरमा बसेर पनि आमदानी गर्ने वातावरण सृजना गर्नको लागि वडाले तालिम सञ्चालन गरेको बताउनुभयो। उहाँले अब व्यवसाय गर्न चाहने महिलाहरूको लागि सफ्ट लोनको व्यवस्था गरिदिने र उत्पादन सामानहरूको बजारीकरण गर्न वडाले सघाउने बताउनु भएको थियो। वडाले तालिमका लागि मात्र तालिम नभएर वडालाई आर्थिक समृद्धिमा जोड्न तालिम आयोजना गरिएको उल्लेख गर्नुभयो। वडा सदस्य तथा तालिम कार्यक्रम संयोजक दिलमाया गुरूङले महिला दिदीबहिनीलाई अर्थोपार्जनमा जोड्न उद्देश्यका कारण तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले यति बेला वडाले 5 प्रकारका तालिमहरू एकसाथ सञ्चालन गरेको समेत जनाउनुभयो। तालिममा आफ्नो भनाई राख्दै प्रशिक्षार्थी जेनिसा राईले 5 दिनमा धेरै सिकेको अनुभव भएको भन्दै सिकेको अनुभवलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो। तालिममा सविता श्रेष्ठ, रंजित र गीता कुमारी भण्डारीले सहजीकरण गर्नुभएको थियो। 55 जनाको सहभागिता रहेको तालिमको समापनमा स्वागत लक्ष्मी श्रेष्ठले कार्यक्रम सञ्चालन सृजना अधिकारीले गर्नुभएको थियो। सगरमाथा टोल विकास संस्थामा भएको तालिम समापन कार्यक्रममा वडाका जनप्रतिनिधि, टोलका अध्यक्ष लगायत सहभागी थिए। लायन्स क्लब अफ पोखरा क्रिस्टल सिटीले पोखरा महानगरपालिकाको निर्देशनलाई सकारात्मक रूपमा लिँदै 0 किलोमिटर स्थित फिर्की खोला किनारमा रहेको आफ्नो भवन खाली गर्न थालेको छ। पोखरा महानगरपालिकाले फिर्की खोला संरक्षण तथा सौन्दर्यीकरण योजना अन्तर्गत 35 दिने सूचना जारी गरेपछि जेठ 6 गते 3 दिनभित्र संरचना खाली गर्न पुनः निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार क्लबले निर्णय गरेर भवन खाली गर्न शुरू गरेको लायन्स क्लबका पूर्व अध्यक्ष प्रेमबहादुर जीशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार उक्त भवन 2060 सालमा निर्माण गरिएको थियो। त्यति बेला तत्कालीन पोखरा उपमहानगरपालिकाबाट भोगचलनको स्वीकृति लिएर भवन निर्माण गरिएको र त्यस समयमा अहिले जस्तो स्पष्ट नदी खोला मापदण्ड लागू नभएको उहाँले बताउनुभयो। भवन बनेको करिब 10 वर्षपछि मात्रै मापदण्डका विषय कडाईका साथ लागू हुन थाले उहाँले भन्नुभयो। त्यसबेला तत्कालीन मेयर हर्कबहादुर गुरूङ र पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो। महानगरपालिकाले नै भवन निर्माण र संरक्षणको लागि 5,00,000 रूपियाँ सहयोग गरेको थियो। जीसीका अनुसार भवनको शिलान्यास 2060 माघ 12 गते गरिएको थियो भने 2061 भदौ 26 गते उद्घाटन गरिएको थियो। यद्यपि अहिले महानगरपालिकाले फिर्की खोला संरक्षण, साइकल लेन निर्माण तथा सौन्दर्यीकरणको लागि अघि बढ़ाएको अभियानलाई समर्थन गर्दै क्लबले करिब 23 वर्षदेखि प्रयोग गर्दै आएको भवन खाली गर्न थालेको उहाँले जानकारी दिनुभयो। फिर्की खोला आसपासमा महानगरपालिकाले 2 वर्ष अघि नै मापदण्डभित्र पर्ने संरचनाको पहिचान गर्दै पिलर गाडेको थियो। महानगरले खोला अतिक्रमण हटाएर पैदल मार्ग र साइकल लेन विस्तार गर्ने योजना अघि बढ़ाएको जनाएको छ। यसैबीच फिर्के खोला किनारमै रहेको गण्डकी बैरासंघ र राधाकृष्ण सामुदायिक भवनले पनि आफ्नो भवन खाली गर्दैछन्। नेपाल मणिपाल शिक्षण अस्पतालले आगामी पोखरामा पहिलो पटक बेसिक आईसीयू कोर सम्बन्धी तालिम शुक्रबारबाट शुरू भएको छ। 2 दिने तालिममा चिकित्सक, मेडिकल अफिसर, रेजिडेन्ट तथा लेभल 3 आईसीयूमा कम्तीमा 5 वर्ष सेवा गरेका नर्सहरू सहभागी भएका छन्। शनिबारसम्म चल्ने तालिममा क्रिटिकल केयर विशेषज्ञबाट सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिने बताइएको छ। सहभागीलाई ह्याण्डसन सेसन र कोर्स बुक समेत उपलब्ध गराइने आयोजकको भनाइ छ। कोर्सको संयोजन वरिष्ठ कन्सल्टेन्ट डाक्टर किशोर खनालले गर्नुभएको छ। उद्घाटन समारोहमा बोल्दै कोर्स संयोजक डाक्टर किशोर खनालले यो कोर्सको महत्वबारेमा प्रकाश पार्नुभयो। उद्घाटन सत्रमा मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले नेपाल मणिपाल शिक्षण अस्पताल र नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सको बारेमा प्रस्तुति राख्नुभएको थियो। तालिम शुभारम्भ कार्यक्रममा बोल्दै एनेस्थेसिया विभाग प्रमुख प्राध्यापक डाक्टर अमीर बाबु श्रेष्ठले सक्रिय सहभागिता जनाउन सबै सहभागीलाई आग्रह गर्नुभयो। स्थानीय संयोजक डाक्टर राजन बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सोहिता महर्जनले गर्नुभएको थियो। तालिममा 30 जना सहभागी रहेका छन्। उनीहरूलाई 6 जना क्रिटिकल केयर स्पेशलिस्टले सहजीकरण गर्नेछन्। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ। शुक्रबार नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाको कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता छेत्रीले बताउनु भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उहाँले बताउनुभयो। यसैगरी नेपाल र चीनबीचको
परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सहअध्यक्षता गर्नुहुनेछ। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्दैछ। कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा संचालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका 71 जना रहेका छन्। प्रवक्ता छेत्रीका अनुसार कम्बोडियाको जेलमा रहेका 29 जना नेपालीको कानूनी सहायताको लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी छ। यसैबीच विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले मोफा मित्र एप आगामी जेठ 22 गते सार्वजनिक गर्ने तयारी गरेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-5872-65-53-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 061-5901-62-5901-63।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग कालिका बहुमुखी क्याम्पसको नयाँ संचालक समिति गठन गर्दै अध्यक्षमा पुनः किरण केसी सर्वसम्मत चयन हुनुभएको छ। नवगठित समितिले क्याम्पसको गुणस्तर अभिवृद्धिसँगै क्यूएए प्रमाणपत्र प्राप्तिको क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्दै बजारले माग गरेका विषय संचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ। नवनियुक्त अध्यक्ष केसीले क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने विभिन्न स्वदेशी तथा विदेशी संघ संस्थासँग एमयू गरी विद्यार्थीलाई रोजगारीसँग जोड्ने तथा शिक्षकको अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने योजना रहेको बताउनु भएको छ। हामी बजारले माग गरी बमोजिम आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नयाँ विषय संचालन गर्नुको साथै भइरहेका कार्यक्रमलाई थप सिपमूलक बनाउन नन क्रेडिट कोर्स संचालन गरिरहेका छौं। उहाँले भन्नुभएको छ, विद्यार्थीलाई ज्ञान सिप र अनुशासनसहित योग्य नागरिक बनाउनु नै मुख्य लक्ष्य रहेको उहाँले बताउनुभएको छ। उहाँले क्याम्पसको विधान तथा रणनीतिक योजना अनुसार बीआईटी बीबीए र बीएचएम जस्ता बजारमुखी कार्यक्रम संचालनलाई प्राथमिकतामा राखिने बताउनुभयो। नवगठित समितिले कालिका बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक क्याम्पसका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि जनाएको छ। संचालक समितिको उपाध्यक्षमा बोधबहादुर कार्की चयन हुनुभएको छ। सदस्यमा भीमसेन थापा, जेबी कुंवर, प्रेम कार्की, इन्जिनियर महेश कार्की, विमल बहादुर कार्की, वीरबहादुर बुढाथोकी, वन्दना केसी कार्की, कमल बहादुर बस्नेत, मीन बहादुर गिरी, किरण अधिकारी र अधिवक्ता वीरेन्द्र केसी चयन भएको निर्वाचन समिति संयोजक कृष्ण बहादुर थापाले जानकारी दिनुभएको छ। क्याम्पस प्रमुख प्राध्यापक वीरेन्द्र गौतमले 2078 चैत्र 4 गते यताको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामूहिक सहयोग र सहकारीको कारण क्याम्पसले थप उचाइ हासिल गरेको बताउनुभयो। सबै पक्षको साथ र सहकार्यले क्याम्पसले उल्लेखनीय प्रगति गरेको छ। उहाँले भन्नुभएको छ, आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं। अधिवेशन उद्घाटन कार्यक्रममा क्याम्पसका संस्थापक सदस्य डाक्टर चन्द्रबहादुर गुरूङले स्थापना गर्दाको परिकल्पना अहिले क्रमशः पूरा हुँदै गएकोमा सन्तोष व्यक्त गर्नुभयो। पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा, रविन्द्रनाथ बास्तोला, सिनेटर निशामल्ल ठकुरी र प्रेम प्रकाश गौतमले पनि कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो। क्याम्पस संचालक समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संरक्षक प्रेम कुमारी केसी प्रमुख अतिथि रहनुभएको थियो। निर्वाचन समितिका संयोजक तथा पूर्व प्रहरी वरिष्ठ परिचय कृष्णबहादुर थापाले निर्वाचन कार्यतालिकाबारे जानकारी दिनुभएको थियो। उपाध्यक्ष तथा पोखरा महानगरपालिका वडा नम्बर 14 का वडा अध्यक्ष बोधबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन सिनेटर माधव बरालले गर्नुभएको थियो। इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनैतिक संकट समाधानको लागि विदेशी हस्तक्षेपमुक्त र लिबियाली जनताकै नेतृत्वमा राजनैतिक निकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। बिहिबार इजिप्टको राजधानी कायरोमा सम्पन्न तीन देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यको लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्र संघको अग्रसरतामा शुरू गरिएको राजनैतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय निर्वाचन सम्पन्न गर्न आग्रह गरिएको छ। ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनैतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड़ दिइएको छ। लिबियामा भइरहेको हिंसात्मक गतिविधि र राजनैतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै सम्बन्ध पक्षलाई अधिकतम संयम अपनाउन र तनाव नबढ़ाउन अपील गरेका छन्। विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा उल्याउँदै सबै विदेशी सेना, सशस्त्र लड़ाकू र भाड़ाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ। चीनको दक्षिणी प्रान्त ग्वाङडोङमा बुधबारदेखि जारी भीषण वर्षाको कारण 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रान्तीय अधिकारीहरूका अनुसार बुधबार र बिहिबारको मुसलधारे वर्षाको कारण उत्पन्न बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बिहिबार मध्याहसम्म 16,000 भन्दा बढ़ी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। वर्षाको कारण प्रान्तका विभिन्न क्षेत्रमा बाढ़ी नियन्त्रणको लागि आपतकालीन प्रतिकारी संयन्त्रहरू सक्रिय पारिएका छन्। विशेष गरी याङजियाङ, जियाङमेन र झुवाई क्षेत्रमा अत्याधिक वर्षा रेकर्ड गरिएको छ। याङजियाङ दुईवटा जलविज्ञान केन्द्रहरूमा 1,000 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन गरिएको आधिकारिक तथ्याङ्कले देखाएको छ। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदै सबै विकेट गुमाए। अमेरिकाका संजय कृष्णमूर्तिले 56 रन बनाए। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, गुलशन झाले 2-2 विकेट लिए। यसअगाडि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023मा नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह ऐरीले 59, कप्तान रोहित पौडीले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रञ्जनेले 3 विकेट लिए। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। किर्तिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमको आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लीग टू तालिकामा नेपाल 28 खेलमा 24 अंकसहित 5 स्थानमा छ। अमेरिका 28 खेलमा 38 अंकसहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। लीग टूको घरेलू श्रृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले 8 खेलमा 6 जित हासिल गर्यो। यसअघिको मान र संयुक्त अरब इमिरेट्स यूएईसँगको श्रृंखलामा पनि नेपालले 4 खेलमा 3 जित हासिल गरेको थियो। मलेसियासँगको 2 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हरायो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटाएको थियो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाउनुभयो। मलेसियाका नूर दानिया सुहादा, आइसिया इलेसा फिरदोज र आइन्ना हमिजाहा हसिमले एक एक विकेट लिनुभयो। यसअघि घरेलु मैदान बाएमा सबलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। मलेसियाकी आइन्ना हमिजाहा हसिमले 17 रन बनाउनु भयो। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसिसी महिला प्रिमियर कप र 20 एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अगाडि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेरागाजी महर्जन र महासचिव धरमबहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। महासंघको विधान 2048/98 संशोधन 2080 परिच्छेद 7 दफा 22 दफा 1 बमोजिम महासंघका अध्यक्ष तथा महासचिवमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो। 118 प्रतिनिधिमध्ये 60 जनाले काठमाडौँमा जेठ 10 गते विशेष साधारण सभा आयोजना हुनुपर्ने माग गरी राष्ट्रिय खेलकुद परिषदका कार्यवाहक सदस्य सचिव रामचरित्र मेहतालाई सम्बोधन गरी निवेदन दिएका थिए। अध्यक्ष र महासचिवको कारण नेपालमा चेस सीमित घेरामा खुम्चिएको, वैदेशिक प्रतियोगितामा छनौटमा मनोमानी भएको र महासंघ प्रशासनिक रूपमा समेत असफल भएको उनीहरूको दावी रहेको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। रवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता गर्न कास्की जिल्ला अदालतको अनुमति, अब सहकारी ठगीको मात्रै अभियोग कायम। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिको आधारमा अघि बढ़ाइने असीम शाहको भनाई। पोखरातेजमा हालसम्म 28 किलोमिटर सड़क कालोपत्र, वडाको समृद्धिको लागि निरन्तर काम गर्ने वडाध्यक्ष गुरूङको प्रतिबद्धता। पोखरा चौधमा आयोजित साबुनको सरफ बनाउने तालिम सम्पन्न, 55 जना सहभागी। नेपाल मणिपाल शिक्षण अस्पतालमा शुक्रबारबाट बेसिक आईसीयू कोर्स तालिम शुरू, 30 जना सहभागी। परराष्ट्र मन्त्रालयद्वारा चिया निर्यात सहज भएको जानकारी, 687 नेपालीको उद्धार सम्पन्न। लिबियाली संकटको राजनैतिक समाधानको लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। दक्षिण चीनको ग्वांगडोङमा भीषण वर्षा, 16,000 बढ़ी मानिस सुरक्षित स्थानमा सारिए। र आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालसँग अमेरिका 122 रनले पराजित। 2 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा मलेसियामाथि नेपाली महिला टोलीको क्लीन स्वीप। साँझ 6 बजेको अनुवर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुवर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
1: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था
0: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061 571 476 98 562 616

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543

0: भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। भर्ना खुल्यो।
4: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
4: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
3: विस्तृत जानकारीको लागि
4: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-5901-62-5901-63।
7: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
8: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
7: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र?
8: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
7: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
8: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
7: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयु सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
9: फोन 061-572-648-572-849।
11: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Master Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसीमाग नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-2099।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
13: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
14: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
15: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
16: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
16: साँच्चै हो र?
15: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
16: हो त?
15: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46-525।
17: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
18: सल्लाहकार
19: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो,
18: अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
19: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
20: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
21: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
21: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
21: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
21: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
24: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
25: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
24: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
25: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
24: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-75-71-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
26: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
27: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
26: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
27: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
26: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-95-728, मोबाइल 98-560-0-27-29।
28: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
29: सर्टिफिकेट इन डेन्टल साइन्स,
26: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
27: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
26: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
27: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
26: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
28: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
26: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
15: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
27: हाम्रा विशेषताहरू
26: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
27: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
26: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
27: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
26: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98-462-42-010।
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: ओहो एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, सिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त अझै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
4: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
3: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
4: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
4: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
5: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
3: विशेषज्ञ सेवाहरू
5: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
3: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
5: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
3: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
5: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-999।
3: It's New Galaxy Time.
2: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
3: संस्थाका विशेषताहरू,
2: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
3: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
2: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
3: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
2: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
3: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 0161 75210 585 307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकाडेमी एक्सलेन्स सिन्स 1994
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: टाइम चेक
8: यति बेला साँझको 7 बजेको छ
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: साता भरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ शोभा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाई कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाई हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर, आईपीओ, एफपीओ, हकपत, बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा प्रस्तुत गर्दछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता पनि शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा 2 दिन शेयर बजार बढ़ेको छ भने 3 दिन भने शेयर बजार घटेको छ। जस अनुसार साताको पहिलो कारोबारको दिन सोमबार 1.03 अंक, दोस्रो कारोबारको दिन मंगलबार 6.51 अंक र बिहिबार 12.36 अंकले घटेको बजार, साताको तेस्रो कारोबारको दिन बुधबार भने 30.08 अंकले बढ़ेको थियो। यस्तै साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार पनि शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढ़ेर बन्द भएको छ। आज नेप्से परिसूचक 16.38 अंकले बढ़ेर 2758.49 बिन्दुमा पुगेको हो। आज शुक्रबार नेप्से बढ़ेसकै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। आज 336 वटा कम्पनीको 1,08,88,739 किता शेयर खरिद बिक्री हुँदा 4,49,85,16,000 रूपियाँ बराबरको कारोबार भएको हो। त्यसअघि बिहिबार 3,89,00,00,000, बुधबार 3,80,00,00,000, मंगलबार 3,08,00,00,000 र सोमबार 2,45,00,00,000 रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। श्रोताबिन तपाईँले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर, आईपीओ, हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। कालंका हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुल्ला भएको छ। कम्पनीले आजदेखि आम सर्वसाधारणमा आईपीओ जारी गरेको हो। यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गरेको हो। यसमा आवेदन दिँदा न्यूनतम 10 किता र अधिकतम 20,000 कितासम्म माग गर्न सकिनेछ। कम्पनीको आईपीओमा जेठ 13 गतेसम्म आवेदन दिन सकिनेछ। सानीगाड हाइड्रो लिमिटेडले जेठ 14 गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँड फाँड पश्चात अब सर्वसाधारण लगानीकर्ताहरूको लागि आईपीओ निष्कासन गर्न लागेको हो। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज थप एक कम्पनीको आईपीओ सुस्कृत भएको छ। नेप्सेमा कालिन्चोक हाइड्रो पावरको आईपीओ सुस्कृत भएको हो। कम्पनीले सर्वसाधारण शेयरधनीहरूमा वितरण गरिएको 13,75,000 किता, संस्थापकहरूले लगानी गरेको 41,25,000 किता गरेर जम्मा 55,00,000 किता साधारण शेयर सुस्कृत गराएको हो। टक्सा र पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले गत वैशाख 23 गतेदेखि 28 गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतियोगिता 100 रूपियाँ अंकित मूल्यका 25,15,45,500 रूपियाँ बराबरको 25,15,455 किता सेयर निष्कासन गरेको थियो। सो निष्कासनमा कुल 29,48,966 जनाले 3,37,46,200 किता सेयरका लागि आवेदन परेको थियो। माग भन्दा बढी आवेदन परेका कारण गोला प्रथा मार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ, जस अनुसार 2,51,545 जनाले 10 किताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडको गत चैत्र 22 गतेदेखि वैशाख 28 गतेसम्म बिक्री खुल्ला गरिएको हकप्रत सेयर बाँडफाँड भएको छ। कम्पनीले गत माघ 29 गतेसम्म कायम साइबेरीका सेयरधनीहरूका लागि एक सेयर बराबर नयाँ एक सेयर एक बराबर एकको अनुपातमा प्रतियोगिता 100 रूपियाँका दरले जम्मा 40,00,000 किता हकप्रत सेयर खुल्ला गरेको थियो। बिक्री अवधि भर रितपूर्वक आवेदन दिने सम्बन्धित सेयरधनीहरूमा 35,25,304 किता हकप्रत सेयर जेठ 7 गते बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको इकाईमा आवेदन दिने समय थप भएको छ। कम्पनीले वैशाख 30 गतेदेखि निष्कासन गरिरहेको सामूहिक लगानी कोष एलएस होराइजन 12 इकाईमा आवेदन दिने अवधि थप गरिएको हो। यसअघि निष्कासन बन्द छिटोमा जेठ 4 गते हुने भनिएकोमा न्यून आवेदन परेपछि अवधि थप गरेर जेठ 13 गतेसम्म कायम गरिएको हो। यद्यपि सो अगावै माघ बमोजिम आवेदन परेमा जुनसुकै दिन निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली रहने भएको छ। कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। जेठ 1 गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। नेपाल धितुपत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्म 24 कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ। बोर्डले चालू आर्थिक वर्षको चैत मसान्तसम्म 24 कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको बताइएको छ। नेरुडे मेरुभिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले 44,000 बढी किता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको 44,623 किता सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। हवस्त, यिनै गतिविधिहरू सहित आजलाई सेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा सेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपाल पनि बिदा हुन्छु। नमस्कार।

0: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
1: के ल्याएर अफर?
0: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक Wi-Fi 6 र एक्सेस पोइन्टको सुविधा।
1: ए, अनि त्यो नयाँ NTA बाटै सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
0: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विन बाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
1: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
0: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठुलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा CC क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
3: विस्तृत जानकारीको लागि
12: 061-576-361 98461 98460-16796
3: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
15: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
15: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
15: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
15: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
15: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
15: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
15: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
15: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
15: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
15: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
16: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217-592-19।
15: स्वस्थ आँखा स्वच्छ दृष्टि।
3: भर्ना खुल्यो।
17: सिटी भिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
18: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
3: आधुनिक भौतिक पूर्वाधार,
18: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
18: विस्तृत जानकारीका लागि
19: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877 98-560-20-059।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियता ने गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
12: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
20: होइन, कसले भन्यो?
12: गाउँभरि हल्ला चलिरहेछ त।
20: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफूलाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
12: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौड बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
20: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
12: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
21: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
22: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
21: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
5: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
8: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, SEE र NEB बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने
10: अत्याधुनिक प्रयोगशाला
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: पीपी कोइराला मेमोरियल कैंसर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन का वरिष्ठ कैंसर रोग विशेषज्ञ अब पोखरा में के तपाई को शरीर में गाठा गुठी तथा स्त्री संबंधी ब्रेस्ट समस्या तथा पाठेघर संबंधी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
1: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरा पाटन पालिखेचोक सम्पर्क 98434032929 98028959031581
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था
2: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो
3: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
2: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
2: विस्तृत जानकारीको लागि
3: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061557696 र 5750 13
4: डिजिटल ठगीबाट बचौं
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
4: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल
5: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नसिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था फ्युचर लिडर्स म्यानेजर्स होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर भर्ना फारम वितरण भइरहेको छ मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा

0: mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसीमाग नदीपुर। फोन 061-570-718 98-63-32-836 98-560-22-09।
1: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स,

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: भर्ना खुल्यो
2: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ.
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी.
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि. फोन 061-550-491-528-877 98-560-20-059.
5: कति मोबाइलमा झुलेर बसेको
6: अनि के गर्ने त? काम त गर्छु भनेकै हो, केही काम पाइँदैन.
5: हेर केटा, आफूसँग शिव्र दक्षता छ भने त काम त रोजी रोजी पाइन्छ, मात्र काम गर्ने इच्छा शक्ति हुनु पर्यो.
6: ए हो है, त्यसो भए एउटा काम खोज्दैन यार?
5: तेरो लागि मैले काम खोजिरहनु पर्दैन यार, रेडियो अन्नपूर्णमा कार्यक्रम अवसर आउँछ, त्यही सुन. काम र कामदारको बारेमा सबै जानकारी पाइन्छ.
7: हजुर, काम र कामदारका लागि रेडियो कार्यक्रम अवसर प्रत्येक शुक्रबार बेलुकी 6:45 बजेदेखि रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा.
8: नमस्ते. शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम अवसरमा तपाईंलाई हार्दिक स्वागत छ. रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शुक्रबार साँझ यसै समय तपाईंले कार्यक्रम अवसर सुन्दै आउनु भएको छ.
9: आज पनि कार्यक्रम अवसर लिएर म रमेश बाबु उपस्थित भएको छु भने मलाई प्रविधि संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ.
8: काम र कामदारसँग सम्बन्धित रहेको कार्यक्रम अवसरमा विशेष गरी हामी काम खोजिरहनु भएको र कामदार खोज्नु भएकाहरूको लागि यो जानकारी प्रस्तुत गर्ने गर्छौं. जो तपाईँ सिप सिकेर दक्ष भएर बस्नु भएको छ, काम खोजिरहनु भएको छ र तपाईँ कुनै पनि संघ संस्था अथवा कार्यालय खोलेर कामदार खोजिरहनु भएको छ भने तपाईँहरूको लागि हो कार्यक्रम अवसर. हामीले विभिन्न श्रृंखला मार्फत विभिन्न काम र कामदारहरूको बारेमा जानकारी प्रस्तुत गर्दै आएका छौं. आजको श्रृंखलामा पनि तिनै काम र कामदारसँग सम्बन्धित रहेको जानकारी रहेका छन्, तिनैलाई यहाँहरूको माझमा राख्नेछौं. कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला. तपाईँ हामीलाई www.onlineannapurna.com त्यसै गरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जबाट एकसाथ सुन्न सक्नुहुनेछ. यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ. कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया दिन भनी नभुल्नुहोला. त्यसको लागि हाम्रो स्टुडियोको नम्बर हो 0165443000.

0: 40 फोन गर्न सक्नुहुनेछ अथवा रेडियो अन्नपूर्णको अफिसियल फेसबुकमा तपाईँले कमेन्ट र इनबक्स गर्न पनि सक्नुहुनेछ। तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ, फेसबुक लाइभबाट हेरिरहनु भएको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला। अब शुरू गरौं आजका अवसरहरू। पहिलो अवसर रहेको छ
1: बगाले काष्ठ उद्योग पोखरा 11 माछापुछ्रे बैंकसँगै रहेको बगाले काष्ठ उद्योगको लागि केही कर्मचारीहरू आवश्यक परेको छ। लाइट ड्राइभर एकजना, 5 वर्ष अनुभव भएको हुनुपर्नेछ। फर्निचरमा काम गर्ने मिस्त्री एकजना आवश्यक परेको छ। त्यसै गरी फर्निचर मिस्त्रीमा जसले हेल्पर गर्नका लागि 2 जना आवश्यक परेको छ र फर्निचर सुपरभाइजरमा 1 जना आवश्यक परेको छ। यदि तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने पारिश्रमिक आपसी समझदारीमा तय हुनेछ। यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। बगाले काष्ठ उद्योग पोखरा 11 माछापुछ्रे बैंक नजिकै रहेको छ। यदि तपाईँ फोनमा कुराकानी गर्न चाहनुहुन्छ भने 98562160 र 98462160 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, यो आवश्यक परेको हो एउटा रेस्टुरेन्टको लागि आवश्यक परेको छ। नान कुक 1 जना, कुक 2 जना, त्यसै गरी वेटर 2 जना आवश्यक परेको छ र डिसवासर 2 जना आवश्यक परेको छ। आपसी समझदारीमा तपाईँलाई तलब निर्धारण गरिनेछ। यदि तपाईँ काम खोजिरहनु भएको छ र काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। नान कुक 1 जना, कुक 2 जना, वेटर 2 जना, डिसवासर 2 जना आवश्यक परेको छ। यो आवश्यक परेको हो। यो संस्थाको नाम अथवा रेस्टुरेन्ट होटलको नाम उल्लेख गरिएको छैन। तपाईँले काम गर्न चाहनुहुन्छ भने 98066 69 681 र 98 17 16 04 15 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। तपाईँले काम गर्नुपर्ने समय, तपाईँले पाउने सेवा सुविधा र तपाईँले पाउने तलबको बारेमा फोन गरेर पनि विस्तृतमा बुझ्न सक्नुहुनेछ। बगाले काष्ठ उद्योगका लागि केही कर्मचारी र होटल अथवा रेस्टुरेन्टका लागि पनि केही कर्मचारीहरू आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, यो मन्टेसोरी टिचर आवश्यक परेको छ। मन्टेसोरी ट्रेनिङ लिएको भए अझ विशेष प्राथमिकता रहनेछ तपाईँको लागि। ग्रेट टिचर आवश्यक परेको हो, मन्टेसोरी ट्रेनिङ लिएको हुनुपर्नेछ र यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले आफ्नो सिभी छोड्न सक्नुहुनेछ अथवा फोन गरेर बुझ्न पनि सक्नुहुनेछ। यो शैक्षिक संस्थाको नाम उल्लेख गरिएको छैन तर तपाईँले फोनबाट विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसको लागि 98460 84 384 फोन गरेर तपाईँले विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। ग्रेट टिचर आवश्यक परेको छ 1 जना, मन्टेसोरी ट्रेनिङ लिएको हुनुपर्नेछ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। 98460 84 384 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, यो अर्को आवश्यक परेको हो, कर्मचारी आवश्यक परेको छ। सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा 8 न्यू रोडका लागि कर्मचारी आवश्यक परेको छ। अधिकृत 1 जना आवश्यक परेको छ। सम्बन्धित क्षेत्रमा काम गरेको अनुभवी हुनुपर्नेछ। कर्जा अधिकृत आवश्यक परेको छ 1 जना, सम्बन्धित क्षेत्रमा काम गरेको हुनुपर्नेछ। यदि तपाईँ पनि इच्छुक हुनुहुन्छ भने सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा 8 न्यू रोडमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। पोखरामा अवस्थित रहेको यो सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारीहरू खोजिरहेको छ। अधिकृत 1 जना र कर्जा अधिकृत 1 जना खोजिरहेको छ। यदि तपाईँको योग्यता पुग्छ, तपाईँ काम गर्न चाहनुहुन्छ भने तपाईँले सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सम्पर्क गर्न सक्नुहुनेछ। त्यहाँको फोन नम्बर रहेको छ 061-599-261 र 580-603 तपाईँले फोन गर्न सक्नुहुनेछ। इमेल गर्न चाहनुहुन्छ भने civilco622@gmail.com तपाईँले इमेल गर्न पनि सक्नुहुनेछ। सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लागि कर्मचारी आवश्यक रहेको छ। अधिकृत र कर्जा अधिकृत गरेर 2 जना आवश्यक परेको छ। सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लागि विस्तृत जानकारीको लागि एकचोटि फोन गर्नुहोला। यो न्यू रोडमा रहेको छ। 061-599-261 र 580-603 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। तपाईँ रेडियो अन्नपूर्ण 93.4 MHz कार्यक्रम अवसर सुनिरहनु भएको छ। विशेष गरी काम र कामदारसँग सम्बन्धित रहेको यो कार्यक्रम अवसर हामी हरेक शुक्रबार साँझ तपाईँहरूको माझमा प्रस्तुत गर्ने गर्छौ। आजको यो श्रृंखला पनि तपाईँका लागि प्रस्तुत गर्न गइरहेका छौ। यहाँले सुनेर साथ दिनुहोला र तपाईँ काम खोजिरहनु भएको छ अथवा कामदार खोजिरहनु भएको छ भने तपाईँका लागि विशेष गरी यो अवसर हुन सक्छ। तपाईँले आफूलाई अथवा तपाईँको आफन्त कसैलाई जब खोजिरहनु भएको छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, एक प्रतिष्ठित विद्यालयको लागि स्कूल बस हेल्पर आवश्यक परेको छ 1 जना। यदि तपाईँ स्कूल बस हेल्पर क्षेत्रमा रहेर काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँको लागि आवश्यक पर्ने सेवा सुविधा तलबको विषयमा फोनबाट पनि अथवा तपाईँले स्कूलमा भेटेर पनि कुराकानी गर्न सक्नुहुनेछ। त्यसको लागि नम्बर रहेको छ 9840297770 तपाईँले फोन गर्न सक्नुहुनेछ। 9840297770 तपाईँले फोन गरेर बुझ्न सक्नुहुनेछ। एक प्रतिष्ठित विद्यालयको लागि स्कूल बस हेल्पर आवश्यक परेको छ। यदि इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ गेफ सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कूलको लागि टिचर आवश्यक परेको छ। यो सेकेन्डरी लेभलको लागि, लोअर सेकेन्डरी लेभलको लागि, त्यसै गरी प्राइमरी लेभलको लागि र प्री प्राइमरी लेभलको लागि टिचर आवश्यक परेको छ। म्याथ साइन्स आवश्यक परेको छ लोअर सेकेन्डरीको लागि, कम्प्युटर साइन्स आवश्यक परेको छ सेकेन्डरी लेभलको लागि, त्यसै गरी लोअर सेकेन्डरी लेभलको लागि प्राइमरी इङ्ग्लिस आवश्यक परेको छ, त्यसै गरी प्राइमरी लेभलको लागि म्याथ साइन्स आवश्यक परेको छ भने प्री प्राइमरीको लागि ग्रेड टिचर आवश्यक परेको छ दुईजना, अरूमा एक एकजना आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले गेफ सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कूल नयाँ बजार पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यो स्ट्रीट नम्बर 5 रहेको छ। फोन गरेर थप जानकारी बुझ्न चाहनुहुन्छ भने 0615673161 अथवा 9841157144 फोन गरेर पनि तपाईँले विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ सेक्युरिटी गार्ड आवश्यक परेको छ। यदि तपाईँ सेक्युरिटी गार्डमा काम गर्न चाहनुहुन्छ भने पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। र थप जानकारी बुझ्न चाहनुहुन्छ भने तपाईँले रेडियो अन्नपूर्ण 93.4 MHz फोन गरेर पनि कहाँ कुन अवसरहरू खाली रहेको छ तपाईँले बुझ्न सक्नुहुनेछ। र तपाईँले सिधै मलाई फोन गर्न चाहनुहुन्छ भने 9816635010 फोन गरेर पनि तपाईँले कामको बारेमा बुझ्न सक्नुहुनेछ र हामीसँग उपलब्ध भएका कामको बारेमा तपाईँलाई जानकारी गराउनेछौ। यदि तपाईँ इच्छुक हुनुहुन्छ, तपाईँले सिप सिकेर बस्नु भएको छ र कामको खोजीमा हुनुहुन्छ भने तपाईँका लागि पनि हुन सक्छ यो काम। तसर्थ यहाँहरूले पनि जो कोही काम सिकेर बस्नु भएको छ, कुन काम गर्ने भनेर बसिरहनु भएको छ भने तपाईँको लागि हुन सक्छ। तपाईँले यी कामहरू काम गर्नका लागि सम्पर्क गर्न सक्नुहुनेछ। यदि रेडियो अन्नपूर्ण 93.4 MHz प्रस्तुति कार्यक्रम वैदेशिक रोजगार तपाईँले हरेक बुधबार सुन्नु भएको छ भने आज हामी तपाईँहरूको माझमा कार्यक्रम अवसर प्रस्तुत गरिरहेको छौ। वैदेशिक रोजगारमा यहाँहरूले विदेश जाँदाखेरि आउने समस्या चुनौतीका विषयमा तपाईँले जानकारीहरू लिनुहुनेछ, पाउनुहुनेछ भने हामी आजको यो अवसरमा विशेष गरी तपाईँका लागि काम र कामदारसँग जोडिएका जानकारीहरू प्रस्तुत गर्नेछौ। यदि तपाईँ विदेश गएर फर्किनु भएको छ, त्यस्तो जानकारीहरू राख्नु छ भने तपाईँले हामी बुधबार कार्यक्रम वैदेशिक रोजगार प्रस्तुत गर्दै आएका छौ रेडियो अन्नपूर्णमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। र आजको श्रृंखलामा भने हामीले विशेष गरी अवसरसँग सम्बन्धित जानकारी प्रस्तुत गरिरहेका छौ। जो तपाईँले अफिस अथवा कार्यालय सञ्चालन गरिरहनु भएको छ, तपाईँलाई कामदार आवश्यक परेको छ, योग्य कामदार खोजिरहनु भएको छ भने तपाईँको लागि विशेष गरी यो कार्यक्रम रहनेछ। अथवा तपाईँ जसले सिप सिकेर बस्नु भएको छ, कुनै पनि कामको खोजीमा रहनु भएको छ, काम गर्न पाएदेखि हुन्थ्यो, मैले यो मसँग यो सिप छ भनेर बसिरहनु भएको छ भने तपाईँको लागि पनि हुन सक्छ कार्यक्रम अवसर। हामी तपाईँलाई आफै काम खोजिदिँदैनौ र हामी तपाईँलाई आफै काममा लगाइदिँदैनौ, तर तपाईँलाई काम भएको जानकारी अथवा कामको बारेमा कुनै पनि सम्पर्कहरू तपाईँलाई उपलब्ध गराउने काम चाहिँ पक्कै गरिरहेका हुन्छौ कार्यक्रम अवसरको माध्यमबाट। तपाईँले हरेक दिन शुक्रबार साँझ यसै समय कार्यक्रम अवसर सुन्न सक्नुहुनेछ। आजको श्रृंखलामा पनि मैले तपाईँका लागि केही अवसरहरू प्रस्तुत गरे, पक्कै पनि आजको यो अवसर तपाईँका लागि सहयोगी बन्यो भन्ने मैले विश्वास लिएको छु। यदि तपाईँ काम र कामदार खोजिरहनु भएको छ भने यो रेडियो कार्यक्रम तपाईँ र तपाईँ जसको तपाईँ नजिक हुनुहुन्छ अथवा तपाईँको आफन्तहरू हुन्छ उहाँहरूलाई पनि जानकारी गराइदिनुहोला कि भोलिको दिनमा उहाँहरूले पनि अथवा उहाँको आफन्तले पनि कामदार खोजिरहेको बेलामा यो कार्यक्रमले सहयोग पुगोस्। आजको लागि भने हामी कार्यक्रमको निर्धारित समयको अन्त्यतर्फ छौ। आजको श्रृंखला तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। तपाईँलाई जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। यदि तपाईँलाई दिनुभएको प्रतिक्रिया हामीलाई ठिक लागेको खण्डमा अथवा हाम्रो कार्यक्रमलाई परिष्कृत गरेर लैजान सकिन्छ भन्ने लाग्यो भने हामी तपाईँको प्रतिक्रियालाई पनि समावेश गर्नेछौ र तपाईँको सल्लाह सुझावसँगै कार्यक्रमलाई अझै अगाडि बढाउँदा परिष्कृत गरेर लैजानेछौ। यति भन्दै आजको यो श्रृंखलामा साथ दिनुहुने यहाँहरू सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, अनि धन्यवाद प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। आजको यो श्रृंखलाबाट म प्रस्तुता रमेश बाबुलाई पनि बिदा दिनुहोस्। तपाईँको बाँकी समय शुभ रहोस्। हवस् त, नमस्ते।
2: स्टिल आईवीएफ केन्द्रमा जाऊ, अब बाजोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162, 590-163।
8: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
9: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
8: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबाट माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
9: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
6: फारम वितरण धमाधम भइरहेको छ फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364-580-725
7: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
7: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
7: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
3: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
7: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
7: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
8: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
8: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
9: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
8: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
8: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-050-702
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
0: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 9846-42-010।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
6: phone 061-576-361, mobile 9846-1-57144.
7: Contact school administration, GEF Secondary School, education for enlightenment.
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
0: टाइम चेक,
9: यति बेला रातिको 8 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान, महेन्द्र पुल, पोखरा।
11: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: इट्स न्यू गैलेक्सी टाइम।
12: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
6: संस्थाका विशेषताहरू
12: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
6: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
12: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
6: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
12: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
6: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
12: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 0165702105853007 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
13: ओहो यसरी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्
14: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
13: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
14: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
13: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
14: एकदमै राम्रो सिटिभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
13: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
14: टिपी राख त 9840068091 वा 9560804060 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
15: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
16: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
15: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
16: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
15: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
16: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
15: सम्पर्क मोबाइल 9556019218 9008557710
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
18: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0615901625901363
19: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
20: थाहा छ थाहा छ
21: सल्लाहकार के अरे के वचेल
20: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
2: नेपाटपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाटप सब ठिकठाक।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-229।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
5: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
0: भर्ना खुल्यो।
6: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
8: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
7: आधुनिक भौतिक पूर्वाधार,
8: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
7: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
8: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-2059।

0: 7 points sanga sadai rewarded.
1: Khuttu khuttu piyo ya sip paramayo.
2: Our car be like it. Cheese so hearty.
3: हैना रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
2: को।
4: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो सन्चो भएन?
4: हैन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Bejar ko bani lagisakeko cha. Bejar appliances. Bejar ko bani lagcha.
1: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिरकान सजिलो होस्
2: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
1: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
2: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
1: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
2: एकदमै राम्रो छिटी भिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
1: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
2: टिपी राख त 9840068091 वा 9850608460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597903 मौकाको फाइदा उठाउनुहोस्
4: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आए को हुनाले प्लास्टिक में मात्र न भई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
9: सर्टिफिकेट इन डेन्टल साइन्स सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
10: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
10: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
11: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061588364580725.

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161-97461-44, 98460-169।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड
11: 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
12: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
14: हाम्रा सेवाहरू
13: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
14: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
13: मृगौला तथा मूत्र रोग युरो सर्जरी
14: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
13: न्युरो सर्जरी सेवा
14: बाल रोग
13: नाक कान तथा घाँटी रोग
14: मानसिक तथा स्नायु रोग
13: प्रसूति तथा स्त्री रोग
14: छाला यौन तथा कुष्ठ रोग
13: नेत्र रोग
14: दाँत तथा मुख रोग
13: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
14: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
13: सुविधा सम्पन्न आईसीयू सेवा
14: डिजिटल एक्सरे
13: सिटी स्क्यान सेवा
14: भिडियो एक्सरे इको कार्डियोग्राफी
13: इन्डोस्कोपी ईसीजी इइजी पीटीए
14: फिजियोथेरापी युरोफ्लोमेट्री
13: केमोथेरापी
14: सुरक्षित गर्भपतन सेवा
13: होल बडी चेकअप हेल्थ प्याकेज
14: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
13: फोन 061-572-648-572-849
15: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
16: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
15: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
16: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
19: आदिवासी जनजाति
18: घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ

0: बहुमूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: 나가를 데리게 어쩌라.
1: 어이, 설라도 메고 맞는 번니 알라고 보실라기요. 아이래 아름나라 누구 봐요 발바로 반주요니.
2: 네파톱고 비컬 보차이나 아저코 자마나코 발바로도 파이 네파톱 सब ठीक ठाक
3: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
4: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
4: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
5: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
4: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
3: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
7: ओ सुरेश बिहान बिहान कता जान लागिस
8: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार आजको पास त उतै होलास यार
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भन त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भनौँ मेरो ब्यागमा गएर आइहालम
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ थाहा छ,

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-871।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ई सेवा नै इजी, बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्छ।
2: अब तपाईँ रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।

0: एबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन,
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नगर्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ।
0: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश,
2: संशोधन गर्ने र सरकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयिप आर्दोआनको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्याएको थियो जम्मा 180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ, ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै गर्नै पर्ने बाध्यात्मक अवस्थामा छौँ, तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठुलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ।
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ, यति भन्दा हुँदै पनि एलडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ, किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रुपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचा पत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्य पूर्वको युद्धले इन्धनको मूल्य बढ्ना साथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणिन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
4: रोजगारी दिने, त्यस्तै गरी कन्जम्सन बढाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो होइन उनीहरूको कन्जम्सन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जान्न है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नु भए जस्तो लाग्छ।
5: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
4: यो चाहिँ गर्नुपर्ने नै हो होइन, 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो, पछि उनीहरूको अलिक बढी माथि आइसकेका छ करिब 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनु पर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइराखेको थियो त्यो त घट्ने हो भन्ने लाइनमा निरीहताको कारणले
5: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त, अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
4: अहिलेको सिनारियो एकदमै फरक हो, नयाँ सुरुवात गरिराखेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहावट छ, अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने तिर्दैनौँ किनभने तिर्नै पर्दैन, म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्न भएन, ठुला व्यापारीहरूले त कर छली गरेको अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि, यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बे सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो, त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुना साथै त्यो अटोमेटिकली आउँछ।
5: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
4: गर्न सक्छ र आवश्यक छ, अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनु पर्छ।
0: उनीसे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणिन्द्र दालसँग कुरा गर्दै अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुर समेतको अभियोग दाबी थियो। त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सहकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमलाल दुर्गासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाडौँ, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
6: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन लिएदेखि पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ, हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
0: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्दी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्युटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीले संसदप्रति सुहाउँदो व्यवहार नदेखाएको कांग्रेस महामन्त्री पौडेलको दावी, सरकार असफल हुँदा व्यवस्थाप्रति निराशा बढ़ने उल्लेख। गण्डकीमा 20 अर्ब आन्तरिक राजस्व उठाउन सकिने, राजनीतिक दललाई सचिन यो अन्तिम मौका। नेपाल विकासशील देशमा स्तरोन्नति हुने प्रक्रिया स्थगित, स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति समक्ष पत्राचार। सूर्यदर्शन सहकारी पीड़ितसँग मिलापत्र गर्न रविलाई बाटो खुल्यो, जीवी र छविका पनि दुई अभियोग फिर्ता। पोखराका विभिन्न मुख्य सड़क क्षेत्रमा फुटपाथ अतिक्रमण गर्नेलाई कार्यवाहीमा तीव्र, 28 वटा सवारी साधन नियन्त्रणमा। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिको आधारमा अघि बढ़ाइने असीम शाहको भनाए। परराष्ट्र मन्त्रालयद्वारा चिरिया निर्यात सहज भएको जानकारी, 687 नेपालीको उद्धार सम्पन्न। लिबियाली संकटको राजनैतिक समाधानको लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। दक्षिण चीनको ग्वाङडोङमा भीषण वर्षा, 16,000 भन्दा बढ़ी मानिस सुरक्षित स्थानमा सारिए। र आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालसँग अमेरिका 122 रनले पराजित। दुई खोलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा मलेसियामाथि नेपाली महिला टोलीको क्लीन स्वीप। अब समाचार विस्तारमा। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार असफल हुँदा नागरिकहरूमा व्यवस्थाप्रति निराशा अझ बढ़ने खतरा रहने भएकोले सकारात्मक ढंगले काम गरोस् भन्ने चाहना आफूहरूले राखेको बताउनु भएको छ। सदस्यता अध्यावधिक सम्बन्धी गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहको पछिल्लो व्यवहारप्रति प्रश्न उहाँले उठाउनु भएको छ। अहिलेका प्रधानमन्त्रीले आफू संसदीय व्यवस्थाभित्रबाटै प्रधानमन्त्री बनेको हो भन्ने कुरा ख्याल नगरेको भन्दै हालका प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएकोले संसदप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीको जवाबदेहिता संसदप्रति रहने भन्दै उहाँको जिम्मेवारी संविधान र अभ्यासले भनेको विषय भएकोले यी सबै कुरालाई त्यागेर जबरजस्त चल्ने कुरा नसुहाउने उल्लेख गर्नुभयो। संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जवाबदेही हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारी नभई संसदबाट चुनिएको हुनाले सम्पूर्ण जवाबदेहिता संसदप्रति नै रहनुपर्ने उहाँको भनाइ छ। संसदमा पर्याप्त बहुमत हुँदाहुँदै पनि संसदलाई छलेर अध्यादेश मार्फत कानून बनाएको प्रति असन्तुष्टि जनाउनुभयो। संसदमा विधेयकहरू लगेर छलफल गराउनुको साटो अध्यादेशको बाटो रोज्नु संसदीय लोकतन्त्र र संविधानको मर्म विपरीत भएको उहाँको भनाइ छ। बीपी कोइरालाको योगदानको चर्चा गर्दै पौडेलले हालका प्रधानमन्त्रीलाई जनताले विश्वास गरेको भन्दै निर्वाचनको माध्यमबाट चुनिएका प्रधानमन्त्रीलाई नकारात्मक ढंगले नहेरेको प्रश्न पार्नुभयो। उहाँले बुथमा प्रतिनिधि राख्न क्षमता नभएको दलले सबैभन्दा धेरै सदस्य भएको दललाई भारी मतले हराएको स्मरण गर्नुभयो। उहाँले पार्टीको सदस्यता अध्यावधि गर्ने काममा केन्द्रित हुन निर्देशन पनि दिनुभयो। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समितिको आयोजना र नेपाली कांग्रेस गण्डकीको सह आयोजनामा भएको कार्यक्रमको अध्यक्षता गण्डकी सभापति शुक्रराज शर्माले गर्नुभएको थियो। गण्डकी प्रदेशमा विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र आन्तरिक स्रोतको सही परिचालन गर्ने हो भने वार्षिक 20 अर्ब रूपियाँ राजस्व संकलन गर्न सकिने सरकारवालाले बताएका छन्। प्रदेश सभाको अर्थ तथा विकास समितिले आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा शुक्रबार पोखरामा आयोजना गरेको छलफलमा सहभागी र समितिका पदाधिकारीले प्रदेशलाई आत्मनिर्भर बनाउन आन्तरिक स्रोतको खोजी र प्रशासनिक सुधारमा जोड़ दिएका हुन्। समिति सभापति भोजराज अर्यालले प्रदेशसँग वार्षिक 20 अर्ब रूपियाँ आन्तरिक राजस्व संकलन गर्ने क्षमता रहेको दावी गर्नुभयो। उहाँले वन, खानी, स्थानीय मदिरा र गाँजा सम्बन्धी 4 वटा विधेयकलाई सही ढंगले कार्यान्वयन गर्न सके प्रदेशको आमदानी उल्लेख्य बढ़ने बताउनुभयो। संघीय सरकारले वन ऐनलाई टेकेर संरक्षण क्षेत्रको म्याद थप्दा प्रदेश सरकार मुख दर्शक बनेर बस्न हुँदैन उहाँले भन्नुभएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप र मनास्लो संरक्षण क्षेत्र आयोजना एमक्यापबाट उठ्ने राजस्वमा प्रदेशको हक स्थापित हुनुपर्छ। उहाँले राजनीतिक दलहरूका लागि अबको बजेट अन्तिम मौका भएको उल्लेख गर्दै सत्तालाई नागरिकको दृष्टिमा रोमान्टिक रूपमा लिन नहुने धारणा राख्नुभयो। हिजोका कमजोरी सुधारेर नागरिकको प्राथमिकतामा आधारित बजेट निर्माण गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष रघुराज काफ्ले
आगामी बजेटमा भौतिक पूर्वाधार र मानवीय विकासको सन्तुलन कायम गर्दै उत्तर दक्षिण मार्गको विकास र विपद व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। गण्डकी प्रदेश चीन र भारतसँग जोड़िएकोले यहाँ निर्माण हुने सड़कलाई मेगा प्रोजेक्टका रूपमा अघि बढ़ाइनुपर्ने उहाँको भनाई छ। हामीले निर्माण गर्ने हरेक सड़कले उत्तर दक्षिण मार्गको विकासमा ठूलो साथ दिनेछन् जसले दुवै छिमेकी देशलाई जोड्नेछ, उहाँले भन्नुभएको छ। पर्यटनलाई प्रदेशको प्रमुख आधारका रूपमा अर्थ्याउँदै उहाँले यसलाई लाउरे संस्कृति र आन्तरिक पर्यटकसँग जोडेर लैजानुपर्ने बताउनुभयो। मन्त्री जीत प्रसाद शेरचनले वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउने सवालमा गण्डकी प्रदेश अन्यको तुलनामा पछि परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले नदी नियन्त्रण र विपद व्यवस्थापनको लागि भूगर्भविदको परामर्शमा 50 पालिकासँग समन्वय गरी करिब 2000 चेक ड्याम निर्माण गर्ने योजना सुनाउनुभयो। यसबाट जोखिम न्यूनीकरण हुनुको साथै तत्कालै 2 अर्ब रूपियाँ बराबरको स्रोत परिचालन गर्न सकिने उहाँले दावी गर्नुभयो। नेपालको अर्थतन्त्रमा महिलाको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले गाउँदेखि शहरसम्मका विकास निर्माणमा उनीहरूको आय आर्जन वृद्धि गर्ने कार्यक्रम ल्याइने बताउनुभयो। छलफलमा कृषि क्षेत्रको बजेट र व्यवस्थापनका विषयमा पनि कुरा उठेको छ। तत्कालीन कृषि मन्त्री महेन्द्र दोष जीसीको पालामा कृषिमा 75 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट छुट्याइए पनि त्यसको सही व्यवस्थापन हुन नसकेको विषयमा सभापति अर्यालले चासो व्यक्त गर्नुभयो। उहाँले कृषि पर्यटन र जलस्रोतलाई प्रदेशको समृद्धिको मुख्य आधार मान्दै यी क्षेत्रमा गरिने लगानीको प्रतिफल देखिने गरी काम गर्नुपर्ने बताउनुभयो। स्थानीय सरकारसँगको समन्वय र राजस्व बाँडफाँडमा देखिएका विवाद सुल्झाउन आवश्यक रहेको कार्यक्रममा उल्लेखियो। घर जग्गा रजिस्ट्रेशन लगायतका शुल्क स्थानीय संचित कोषमा राख्ने विषयमा देखिएको अनियल चिर्न स्पष्ट नीति चाहिने अर्यालले बताउनुभयो। प्रदेशको भूमिका मुख्यतया समन्वयात्मक हुने भएकोले नीति निर्माण र कार्यान्वयनमा सबै तहका सरकारबीच सहकारी हुनुपर्नेमा जोड़ दिइएको छ। आगामी साउनदेखि कार्यान्वयनमा आउने बजेटलाई वस्तुपरक बनाउन समितिले सरकारवालासँगको सुझाव संकलनलाई निरन्तरता दिएको हो। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँको अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 संयुक्त राष्ट्रसंघलाई औपचारिक रूपमा अनुरोध पत्र पठाइसक्नु भएको छ। नेपाल यसअघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम सन् 2023 नोभेम्बरसम्मको लागि पछाडि सारिएको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नुको पछाडि सरकारले 5 मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो, विश्व ब्याङ्कले सन् 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। दोस्रो, स्तरोन्नतिपछि नेपालले अहिले पाउँदै आएको भन्सार छूट र कोटामुक्त व्यापारिक सुविधाहरू गुम्ने जोखिम छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान छ। तेस्रो, स्तरोन्नतिको लागि तयार पारिएको संक्रमणकालीन रणनीति अपेक्षाभन्दा ढिला कार्यान्वयन भएको छ। चौथो, कोविड-19 पछिको आर्थिक पुनरुत्थान अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन। पाँचौं, मध्यपूर्वको बढ़दो द्वन्द्वको कारण नेपालको रेमिट्यान्समा गम्भीर असर परेको छ, साथै इन्धन र खाद्यान्नको मूल्य समेत उच्च बनेको छ। प्रवक्ता छेत्रीका अनुसार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भएकाले सरकार यो निर्णय गर्न बाध्य भएको हो। कास्कीको सूर्यदर्शन सहकारीका सबै प्रतिवादीमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुर फिर्ता हुने भएको छ। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको माग बमोजिम 2 कसुर फिर्ता गर्न अनुमति दिएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले शुक्रबार निवेदकको माग बमोजिम हुने आदेश गर्दै सहकारी ठगीको मात्रै कसुर कायम रहने आदेश गरेको हो। यो आदेशसँगै सूर्यदर्शन सहकारी पीड़ितसँग मिलापत्र गर्न रवि लामिछानेसहित सबै प्रतिवादीलाई बाटो खुलेको छ। अदालतले यस्तो आदेश गर्दा जाहेरवाला प्रतिवादीहरूबीच मिलापत्र सहज हुने दावी गरेको छ। निवेदकको माग बमोजिम निवेदनसँग सम्बन्धित उक्त मूल थप र पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दावी कायम राखे, अन्य संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेतको अभियोग दावी कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम संशोधन गरिदिएको छ। आदेशमा भनिएको छ यो आदेशलाई अभिन्न अंग मानि सूर्यदर्शन सहकारी ठगी कमिशनमा संलग्न गर्न पनि आदेश छ। मुद्दाको न्याय निरूपणको मूल विषयवस्तु पीड़ित जाहेरवाला समेतको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको र नेपाल सरकारले शुरू अभियोग पत्र दायर गर्दा संशोधनको माग गरिएको विषयको दावी नलिएको उल्लेख छ। सूर्यदर्शन सहकारी ठगीमा शुरूमा जीवी राईसहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो। त्यति
संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग लगाइएको थिएन तर रवि लामिछानेलाई पनि प्रतिवादी बनाउने भएपछि तत्कालीन सरकार नेतृत्वकै निर्देशनमा पहिलेको अभियोग पत्र संशोधन गर्दै जीवी सहितलाई थप अभियोग लगाइएको थियो। जीवी सहितलाई थप अभियोग लगाइएकै दिन रवि विरूद्ध पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। जाहेरवालाहरू समेत यी कसुरमा मागदाबी नरहेको संशोधन पश्चात समेत जाहेरवालाहरूको जाहेरी दरखास्त माग बमोजिम सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने देखिएको निवेदन माग बमोजिम संशोधन नगरिए जाहेरवाला र प्रतिवादीहरूबीच मिलापत्र हुने तथा जाहेरवालाहरूको आफ्नो बिगो रकम सहज रूपमा फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न जाने अदालतको ठहर छ। अभियोजनकर्ताको संशोधन मागमा कुनै दुराशय नदेखिएको जाहेरवाला र अभियोग लगाइएका व्यक्तिहरू समेतको दुवै पक्षको हक अधिकारप्रति संवेदनशीलता नै देखिएको न्यायाधीश बेलवासुको आदेशमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण र संगठित अपराधको समेत अभियोग कायम रहे सहकारी पीड़ितसँग मिलापत्र गर्न मिल्दैन। आफूलाई अप्ठ्यारो पर्ने देखिएपछि यसअघिको सरकारकी पालामा लामिछानेले अभियोग पत्र संशोधनको लागि निवेदन दिनुभएको थियो। सुशीला कार्की प्रधानमन्त्री हुँदाको महानिधिवक्ता सविता भण्डारी बरालले लामिछानेको माग बमोजिम अभियोग पत्र संशोधन गर्न रविका मुद्दा भएका जिल्लाका सरकारी वकिललाई निर्देशन दिनुभएको थियो तर त्यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। सर्वोच्चबाट निर्णय नभएसम्म केही जिल्ला अदालतले पनि यो निवेदनको छिनफानो गरेका थिएनन् तर कास्की जिल्ला अदालतले भने मुद्दा विचाराधीन रहेकी अवस्थामा निर्णय गरेको हो। रवि विरूद्ध शुरूमा सूर्यदर्शन सहकारीकै मुद्दा दायर भएको हो। यो मुद्दामा लामिछानेसँग 65 लाख धरोटी माग गरिएको थियो। लामिछाने उक्त धरोटी बुझाएर रिहा हुनुभएको हो। छविलाल जोशी 88 लाख धरोटी बुझाएर रिहा हुनुभएको थियो। पोखराका विभिन्न मुख्य सड़क क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर पार्किङ गरिएका सवारी साधनमाथि जिल्ला परिवहन कार्यालय कास्कीले कार्यवाही तीव्र बनाएको छ। पैदल यात्रीलाई हिँड्न समेत कठिन हुने गरी सड़क र फुटपाथ अवरूद्ध बनाइएपछि प्रहरीले शुक्रबार मात्रै 68 वटा सवारी साधनलाई स्थलमै कार्यवाही गरेको छ भने 28 वटा सवारी साधनलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पोखरा महानगरपालिका क्षेत्रभित्र गण्डकी मेडिकल कलेज अगाडिदेखि न्यू रोड सिफलाडुङ्गा महेन्द्र पुल पृथ्वी चोक सभागृह चोक लगायत भीड़भाड़ हुने स्थानमा फुटपाथमा सवारी पार्किङ गर्ने क्रम बढ़ेपछि निगरानी कड़ा पारिएको हो। प्रहरीका अनुसार सर्वसाधारण तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सहज रूपमा आवतजावत गर्न नदिने गरी मोटरसाइकल स्कूटर र अन्य सवारी साधन पार्किङ गरिएको पाइएपछि कार्यवाही गरिएको हो। प्रहरीले अन्धस्फोट कार्यवाही अन्तर्गत 68 वटा सवारी साधनलाई जरिवाना तथा आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यस्तै थप अनुसन्धान र प्रक्रिया आवश्यक देखिएका 28 वटा सवारी साधन नियन्त्रणमा लिएर ट्राफिक व्यवस्थापन सम्बन्धी कानूनी प्रक्रिया अगाडि बढ़ाइएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी गणेश पौडेलले सार्वजनिक स्थान र फुटपाथ अव्यवस्थित पार्किङ स्थल बनाउने प्रवृत्ति नियन्त्रण गरिने बताउनुभयो। पैदल यात्रीको हिँड्ने अधिकार सुनिश्चित गर्न र शहरको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यस्तो अभियान निरन्तर चलाइनेछ उहाँले जनाउनु भएको छ। प्रहरीका अनुसार जेठ 4 गतेदेखि हालसम्म फुटपाथमा अव्यवस्थित पार्किङ गर्ने 633 वटा सवारी साधनमाथि कार्यवाही गरिएको छ। प्रहरीले सड़क तथा फुटपाथ अतिक्रमण नगर्न र तोकिएको स्थानमा मात्रै सवारी पार्किङ गर्न चालक तथा सवारी धनीलाई आग्रह गरेको छ। संविधान संशोधनको बहस चलिरहेको बेला विभिन्न राजनैतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिएका छन्। राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताको लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिको आधारमा अघि बढ़ाइने बताउनु भएको छ। विभिन्न राजनैतिक दलका नेताहरूसँग संविधान संशोधन बहसपत्र तयारीका विषयमा सुझाव संकलन गर्ने क्रममा उहाँले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनैतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिल्याउनेमा सरकारको जोड़ रहेको बताउनुभयो। कार्यदलको हिजोको छलफलमा संयोजक शाहले संविधान जारी हुँदाको राजनैतिक संघर्ष जनआन्दोलन मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
1: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
0: निर्मला बराल, संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-4976-98-560-24-216।
2: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-98-084-46-525।

0: 91.7 सँग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
7: थाहा छ। सल्लाहकार के रे के अचेल
8: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
6: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका वडा नम्बर 23का वडाध्यक्ष रामकाजी गुरूङले आफ्नो कार्यकालमा हालसम्म 28 किलोमिटर सड़क कालोपत्र गरिएको बताउनुभएको छ। आफूहरू निर्वाचित हुनुअघि 1 मिटर सड़क समेत कालोपत्र नभएको उल्लेख गर्दै उहाँले वडा कार्यालय र महानगरपालिकाको समन्वयमा प्रदेश तथा संघ सरकारसँग विभिन्न योजना ल्याएर हालसम्म 28 किलोमिटर सड़क कालोपत्र गरिएको जानकारी दिनुभयो। आफ्नो वडा भौगोलिक दृष्टिकोणले पोखरा महानगरपालिकाकै सबैभन्दा ठूलो तथा विकट वडा मध्ये एक रहेको बताउनु भएको छ। 47.8 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको वडाको समग्र विकासको लागि विभिन्न संघ संस्थासँग सहकारी गर्दै स्वास्थ्य, बालबालिका, वन तथा पर्यापर्यटनको क्षेत्रमा समेत उल्लेखनीय काम गरिएको छ। कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउन वडाले किसान लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनु भएको छ। विकास निर्माणदेखि सामाजिक क्षेत्रमा समेत सबैसँग हातेमालो गर्दै अगाडि वडा कार्यालय बढ़िरहेको वडाध्यक्ष गुरूङको भनाइ छ। वडाध्यक्ष गुरूङले निर्वाचनको क्रममा जनता सामु गरेका प्रतिबद्धता भन्दा बढ़ी काम गर्न सफल भएको दावी समेत गर्नुभएको छ। आगामी दिनमा पनि पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर वडाको समृद्धिको लागि निरन्तर काम गर्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ। नेपाल मणिपाल शिक्षण अस्पतालले आगामी पोखरामा पहिलो पटक बेसिक आईसीयू कोर्स सम्बन्धी तालिम शुक्रबारबाट शुरू गरेको छ। 2 दिने तालिममा चिकित्सक, मेडिकल अफिसर, रेजिडेन्ट तथा लेभल 3 आईसीयूमा कम्तीमा 5 वर्ष सेवा गरेका नर्सहरू सहभागी भएका छन्। शनिबार चल्ने तालिममा क्रिटिकल केयर विशेषज्ञहरूबाट सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिने बताइएको छ। सहभागीलाई ह्याण्ड्स अन सेसन र कोर्स बुक समेत उपलब्ध गराइएको आयोजकको भनाइ छ। कोर्सको संयोजन वरिष्ठ कन्सल्टेन्ट डाक्टर किशोर खनालले गर्नुभएको छ। उद्घाटन समारोहमा बोल्दै कोर्स संयोजक डाक्टर किशोर खनालले यो कोर्सको महत्वबारेमा प्रकाश पार्नुभएको थियो। उद्घाटन सत्रमा मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल वडुइलले नेपाल मणिपाल शिक्षण अस्पताल र नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सको बारेमा प्रस्तुति राख्नुभएको थियो। तालिम शुभारम्भ कार्यक्रममा बोल्दै एनेस्थेसिया विभाग प्रमुख प्राध्यापक डाक्टर अमीर बाबु श्रेष्ठले सक्रिय सहभागिता जनाउन सहभागीलाई आग्रह गर्नुभयो। स्थानीय संयोजक डाक्टर राजन बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन श्वेता महर्जनले गर्नुभएको थियो। तालिममा 30 जना सहभागी रहेका छन्। उनीहरूलाई 6 जना क्रिटिकल केयर स्पेशलिस्टले सहजीकरण गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ। शुक्रबार नियमित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाको कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनैतिक पहलपछि समाधान भएको प्रवक्ता छेत्रीले बताउनु भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उहाँले बताउनुभयो। यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाडौँमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्नुहुनेछ। कालिका बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति गठन गर्दै अध्यक्षमा पुनः किरण केसी सर्वसम्म चयन हुनुभएको छ। नवगठित समितिले क्याम्पसको गुणस्तर अभिवृद्धिसँगै क्यूएए प्रमाणपत्र प्राप्तिका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्दै बजारले माग गरेका विशेष सञ्चालनलाई प्राथमिकतामा राख्ने जनाएको छ।
1: इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनैतिक संकट समाधानको लागि विदेशी हस्तक्षेपमुक्त र लिबियाली जनताकै नेतृत्वमा राजनैतिक निकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। बिहिबार इजिप्टको राजधानी कायरोमा सम्पन्न 3 देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यको लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको अग्रसरतामा शुरू गरिएको राजनैतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय निर्वाचन सम्पन्न गर्न आग्रह गरिएको छ। ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड़ दिएका छन्। लिबियामा भइरहेका हिंसात्मक गतिविधि र राजनैतिक हत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै सम्बन्ध पक्षलाई अधिकतम संयम अपनाउन र तनाव नबढ़ाउन अपील गरेका छन्। चीनको दक्षिण प्रान्त ग्वाङडोङमा बुधबारदेखि जारी भीषण वर्षाको कारण 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रान्तीय अधिकारीहरूका अनुसार बुधबार र बिहिबारको मुसलधारे वर्षाको कारण उत्पन्न बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बिहिबार मध्यान्नसम्म 16,000 भन्दा बढ़ी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। वर्षाको कारण प्रान्तका विभिन्न क्षेत्रमा बाढ़ी नियन्त्रणको लागि आपतकालीन प्रतिकारी संयन्त्रहरू सक्रिय पारिएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर दुई बलमा 195 रन बनाउँदा सबै विकेट गुमाए। अमेरिकाका संजय कृष्णमूर्तिले 56 रन बनाए। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी दिपेन्द्र सिंह ऐरी गुलशन झाले 2-2 विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023मा नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह ऐरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। यही श्रृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। कीर्तिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमको आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लीग टू तालिकामा नेपाल 28 खेलमा 24 अंकसहित 5 स्थानमा छ। अमेरिका 28 खेलमा 38 अंकसहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। लीग टूको घरेलु श्रृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले 8 खेलमा 6 जित हासिल गरेको छ। यसअघि ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँगको श्रृंखलामा पनि नेपालले 4 खेलमा 3 जित हासिल गरेको थियो। मलेसियासँगको दुई खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हराएको हो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटाएको थियो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाउनुभयो। मलेसियाका नूर दानिया सुहादा, आइसिया इलिसा फिरदौज र आइना हमिजा हासिमले 1-1 विकेट लिए। यसअगाडि घरेलु मैदान बाहेमा सोबलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले विश्व ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। मलेसियाकी आइना हमिजा हासिमले 17 रन बनाउनुभयो। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसिसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अगाडि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीले संसदप्रति सुहाउँदो व्यवहार नदेखाएको कांग्रेस महामन्त्री पौडेलको दावी। सरकार असफल हुँदा व्यवस्थाप्रति निराशा बढ़ने उल्लेख। गण्डकीमा 20 अर्ब आन्तरिक राजस्व उठाउन सकिने, राजनैतिक दललाई सचिन्न यो अन्तिम मौका। नेपाल विकासशील देशमा स्तरोन्नति हुने प्रक्रिया स्थगित, स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति समक्ष पत्राचार। सूर्यदर्शन सहकारी पीड़ितसँग मिलापत्र गर्न रविलाई बाटो खुल्यो, जीवी र छविका पनि दुई अभियोग फिर्ता। पोखराका विभिन्न मुख्य सड़क क्षेत्रमा फुटपाथ अतिक्रमण गर्नेलाई कार्यवाहीमा तीव्र, 28 सवारी साधन नियन्त्रणमा। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिको आधारमा अघि बढ़ाइने असीम शाहको भनाई। परराष्ट्र मन्त्रालयद्वारा चिया निर्यात सहज भएको जानकारी। 687 नेपालीको उद्धार सम्पन्न। लिबियाली संकटको राजनैतिक समाधानको लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। दक्षिण चीनको ग्याङडोङमा भीषण वर्षा, 16,000 भन्दा बढ़ी मानिस सुरक्षित स्थानमा सारिए। र आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालसँग अमेरिका 122 रनले पराजित। दुई खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा मलेसियामाथि नेपाली महिला टोलीको क्लीन स्वीप। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि, भिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृग

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028 59321 061581
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
4: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: नेपालीको गौरव
6: नेपालीको पहिचान
5: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905

0: नेपालीको गौरव,
1: नेपालीको पहिचान,
0: पालिखे ढाका टोपी
1: जसले शिरको शोभा बढाउँछ।
0: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
2: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
0: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
1: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
0: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
5: phone 061-576-361, mobile 98461-57144.
6: Contact school administration, GEF Secondary School.
7: Education for enlightenment.
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
9: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
8: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
9: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
8: यी गरगहना बिक्री वा सट फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
9: फोन 530815,
8: 530815,
9: मोबाइल नम्बर 9856-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
11: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
12: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
13: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
12: नेपाल आदिवासी जनजाति महासंघ।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
2: शिखर इन्सुरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
7: टाइम चेक,
8: यति बेला रातिको 10 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।